नोटबन्दी सम्भव छ शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालमा थुप्रिएको कालो धनलाई ब्याङ्किङ प्रणालीमा ल्याउन चलन चल्तीमा रहेका 500 र 1000 दर रूपियाँका नोट तत्काल बन्द गर्नुपर्ने माग सांसदले गरेका छन्। प्रतिनिधि सभा बैठकमा सांसदले यस्तो माग गरेपछि आगामी प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन अघि ठूला दरका नोटबन्दी हुन सक्ने सम्भावना बढ़ेको छ। सत्तापक्ष र विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसदले ठूला दरका नोटबन्दी गर्न सरकारलाई सुझाएका छन्। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले भने नोटबन्दी गर्नुपर्ने अवस्था तत्काल नरहेको बताएका छन्। प्रतिनिधि सभामा उठेपछि नोटबन्दीको राजनीतिक तथा आर्थिक बहस फेरि तात्ने सम्भावना देखिएको छ। 2073 साल सन् 2016 नोभेम्बर 8 भारत सरकारले 500 र 1000 दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि समय समयमा यो विषय उठ्ने गरेको छ। 2075 सालमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला दरका नोट प्रवेश प्रयोगमा रोक लगाएर 100 रूपियाँ दरका नोटलाई मात्र प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरेका थिए। स्रोतका अनुसार जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पनि प्रतिनिधि सभा सदस्य निर्वाचन अघि नोटबन्दी गर्न सुझाव दिइएको थियो।

दसैँमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: चौसठीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याउने भएको छ। आगामी हुँदोको विद्युत आपूर्ति व्यवस्थापनका लागि बिहिबारदेखि आंशिक विद्युत कटौती गर्दै भूमिगत विद्युत वितरण संचालनमा विद्युत आपूर्ति शुरू गर्न लागि प्राधिकरणले जनाएको छ।
3: नेपाल राष्ट्र ब्याङ्कको निर्देशनपछि ब्याङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटीएम मेसिनबाट 100 रूपियाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा शुरू गरेका छन्। आगामी असोज 25 गते घटस्थापनाको दिनबाट शुरू हुने दशैं लगायतका चाडपर्वलाई लक्ष्य गर्दै ब्याङ्कहरूले 100 रूपियाँ दरका नयाँ नोट पनि एटीएममा राख्न थालेका छन्। यसपालिको दशैं शुरू हुने दिन घटस्थापना आउन अब जम्मा 12 दिन मात्र बाँकी छ।
2: बढ़दो धान आयातले कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र प्रयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले त्यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो।
3: नेपाल भारत बीच खुल्ला सीमाको फाइदा उठाउँदै लागू औषध कारोबारीले आफ्नो कारोबार बढ़ाएका छन्। प्रत्येक वर्ष कोशी प्रदेशमा लागू औषध कारोबार बढ़ेको प्रहरीको तथ्याङ्कले देखाएको छ। उता नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय नागरिक नै लागू औषध लिएर बाँके प्रवेश गरी कारोबारमा संलग्न हुने घटना दोहोरिन थालेको छ। सीमा पारीबाट नेपाली क्यारियर मार्फत लागू औषध पठाउने पुरानो शैलीसँगै भारतीय कारोबारी आफै नेपालगंज प्रवेश गरेर डील गर्न थालेको घटनाले बाँकेको सीमा सुरक्षा र लागू औषध नियन्त्रणमा नयाँ चुनौती थपिएको छ।
2: ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको 2 दशक पूरा गरेको छ। बैंकले आगामी यही असोज 16 गते 20 औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। वार्षिक साधारण सभा एउटा नियमित संस्थागत प्रक्रिया भए पनि यसपटकको सभा बैंकका लागि 2 दशकको यात्राको एउटा महत्वपूर्ण बिन्दु बनेको छ।
3: मलेसिया सरकारको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत 25 म्यान पावर कम्पनीलाई मात्रै छनौट गरिएको विषयले नेपालीको मलेसिया रोजगारी क्षेत्रमा विवाद र अन्योल सिर्जना गरेको छ। मलेसियाले वैदेशिक रोजगारीमा पठाउन दर्ता भएका 1,200 भन्दा बढ़ी कम्पनी मध्ये 25 वटा मात्रै छनौट गर्दा नेपालीको मलेसियाको रोजगारी क्षेत्रमा विवाद र अन्योल सिर्जना गरेको हो।
2: सरकारले चालू आर्थिक वर्षलाई दूरसंचार क्षेत्रको रूपान्तरण वर्षका रूपमा अघि बढ़ाउँदै देशभर नेपाल टेलिकमका नयाँ 200 वटा टावर निर्माण र 1,597 स्थानमा 4G सेवा विस्तार गर्ने भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन थप उपकरण थप्न लागि जानकारी दिएका हुन्।
3: गएको 3 वर्षमा नेपालबाट 1,442 विदेशी नेपालबाट निष्कासित भएका छन्। निष्कासित मध्ये भिसा अवधि सकिएपछि पनि नेपालमा बसेको कसुरमा सबैभन्दा धेरै विदेशी नागरिक निष्कासनमा परेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। गण्डकी लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाल

0: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553।
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।
5: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
6: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल असोज 15 गते बिहीबार, अक्टोबर 1 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको पञ्चमी तिथि, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रिय चलचित्र दिवस।
6: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: रसुवाको भोटेकोशी बाढ़ीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी। उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय। लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित।
6: मुलुकको विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह। भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याइने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित।
5: कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गे पुल चुँडियो। पातिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटकहरू मारमा।
6: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी। फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा। लाटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको युनिसेफको दावी।
5: र बीसौं एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन। काशीमै सीमित रहेर फर्कियो क्रान्ति र कबड्डीको टोली। गण्डकीसँग भूटान लगातार दोस्रो पटक पराजित।
7: र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटेकोशी बाढ़ीपछि उद्धारसँगै अब पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको घोषणाको प्रसंग।
6: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा पुनर्प्राप्त का लागि अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा सम्पन्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको 37 बैठकले बाढ़ीले निम्त्याएको विषम परिस्थिति, खोज तथा उद्धार, राहत तथा अस्थायी बसोबासको समग्र समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। बैठकमा भएका निर्णयका बारेमा जानकारी दिँदै प्राधिकरणका प्रशासकीय प्रमुख डा धर्मराज उप्रेति,
8: हालको खोज तथा उद्धार, सर्च र रेस्क्यूको जुन अपरेशन छ, यो कार्यबाट अब खोज तथा पुनर्प्राप्ति अर्थात पुनर्लाभमा जाने सर्च एण्ड रिकभरी फेजमा हामी नयाँ फेजमा प्रवेश गरेका छौं। सर्चलाई कन्टिन्यू गर्दै गर्दाखेरि पनि सर्च र रिकभरी मिशनमा हामी प्रवेश गरेका छौं। बेपत्ता भएका व्यक्तिको थाई ठेगाना भएका सम्बन्धित स्थानीय तहले प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उक्त विवरण प्रमाणित गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा

0: व्यवस्थापन प्राधिकरणमा पठाउने र सोका लागि आवश्यक प्रक्रिया विपद प्राधिकरणले गर्ने भन्ने खालको पनि कुरा भएको छ यसमा। र बसोबासको सन्दर्भमा पनि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री स्तरीय जुन निर्णय हुन्छ त्यो अनुसार गठित भएको एउटा समिति थियो। त्यो समितिले पनि परिवारको पुनस्थापनाको लागि उपयुक्त स्थानमा जग्गा पहिचान तथा खोजी गर्ने समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका सम्भावित सुरक्षित स्थान देहाय अनुसार गर्ने भनेर चाहिँ सम्बन्धित स्थानीय तहको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा सहजीकरणमा प्रतिवेदनमा उल्लेखित जग्गा मध्ये आवश्यकता अनुसार अस्थायी बसोबास निर्माणको कार्य विभिन्न साझेदार संस्थाहरू समेत परिचालन गरी पूर्वाधार विकास मन्त्रालयले गर्ने र साथै छनौट भएका सुरक्षित स्थानमा अत्यावश्यक पूर्वाधारहरूको व्यवस्था सम्बन्धित निकायले मिलाउने र सो सम्बन्धी विद्यमान कानूनी व्यवस्था आवश्यक परिमार्जनका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाउने भन्ने कुरा पनि भएको छ।
1: बाढ़ीमा परि ज्यान गुमाएका नागरिकको क्षतिविक्षत सपहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ। हाल दुईवटा विधि विज्ञान प्रयोगशालामा कुल 3,685 फरेन्सिक नमूनाको डीएनए परीक्षण प्रक्रिया जारी रहेको र काठमाडौँको सामाखोसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा 1,957 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1,728 नमूना परीक्षणका लागि प्राप्त समेत भएका छन्। यसबीच हाल भारतबाट 19, चीनबाट 15, दक्षिण कोरियाबाट 3 डीएनए विज्ञ तथा संयुक्त राज्य अमेरिकाबाट 3 र सिंगापुरबाट 2 समेत विज्ञ गरी 5 देशका प्राविधिक टोलीहरू नेपालमा परिचालन भएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा गत भदौ 10 गतेदेखि परिचालन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज, उद्धार र राहतका प्रयासका उपलब्धिको समीक्षा समेत बैठकमा भएको थियो। विपदको लामो समय बितिसक्दा जीवित उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटिएका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिश भएकाले सरकारले अब स्रोत साधनलाई खोज तथा पुनर्प्राप्तितर्फ केन्द्रित गर्ने निर्णयमा समेत पुगेको बताइएको छ। मुलकी देवानी ऐन 2074 दफा 44 अनुसार सामान्य अवस्थामा कुनै सूचना बिना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मात्रै मृत्यु भएको मानिने कानूनी प्रावधान रहेको छ। यद्यपि सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा 80 वर्ष उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको 5 वर्षपछि, युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको 4 वर्षपछि र हवाई पानी जहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले 3 वर्ष पूरा भएपछि मात्रै अदालतबाट मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तै बाढ़ीका कारण घर बार गुमाएका नागरिकको अस्थायी आवास पुननिर्माण र पुनरुत्थानका लागि कार्यलाई तत्काल अगाडि बढ़ाउने समेत बैठकले निर्णय गरेको छ। हालसम्म प्राप्त विवरण अनुसार 7 स्थानीय तहका 278 परिवारले तत्काल अस्थायी टेन्टमा बस्न चाहेको समेत विवरण प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यस्तै बैठकले भोटेकोशी बाढ़ी र त्यसपछिका मनसून जन्य विपदका घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्वास्थ्य कर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैर सरकारी संघ संस्था, नागरिक समाज, जनसमुदाय र संचारकर्मीहरूप्रति पनि प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गर्ने बैठकले निर्णय गरेको छ।
2: यसैबीच भटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये 12 असोजसम्ममा 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20,98,87,00,000 रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67,48,000 मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ बराबरको बीमा दावी परेको थियो। यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। सुरुमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले सुरुमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि सुरुको बीमा दावी घटेर 15-16 अर्बमा झरेको थियो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क पुनः बढ़ेर गत मंगलबारसम्ममा 20,98,00,000 रूपियाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो तथ्याङ्क अझै बढ़ने पनि प्राधिकरणको भनाई छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9,41,58 लाखको बीमा दावी गरिएको छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4,41,45,00,000 दावी परेको छ। मोटर बीमामा 1,066 आवेदन परेका छन्। यसमा 3,07,93,00,000 रूपियाँको दावी परेको छ। पार वहन बीमा अन्तर्गत 104 दावीमा 2,45,51,00,000, अन्य बीमा अन्तर्गत 279 दावीमा 1,36,85,00,000 र स्वास्थ्य बीमा अन्तर्गत 28 दावीमा 22,52,00,000 रूपियाँ बराबरको रकम माग गरिएको बीमा समितिले जनाएको छ।
1: संसदको अर्थ समितिले पूँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सी कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्सी तथा डीसीएस एण्ड क्लियरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो। समितिले कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनीको अवस्था राम्रोसँग जाँच गर्न धितपत्र बोर्डलाई निर्देशन समेत दिएको छ। कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, खुद सम्पत्ति, वासलात, प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरेर मात्रै आईपीओको अनुमति दिनुपर्ने समितिले निर्णय समेत गरेको छ। यस्तो अवस्थाले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर देखिने वा लगानी जोखिममा पर्ने अवस्थालाई नियन्त्रण गर्ने समितिले ठहर समेत गरेको छ। यसैबीच संसदको अधिवेशन अन्त्य हुने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको छ। मन्त्री परिषदको हिजो मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिश भएको बताउनुभयो। असो 16 गतेदेखि अन्त्य हुने गरी सिफारिश भएको समेत उहाँले बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सुकेटार फाप्ले पार्टी सड़क 10 वर्षदेखि धुलाम्मे र हिलाम्मे हुँदा यात्रुलाई सास्दै
3: हिउँ लाग्यो, अलिअलि घाम लाग्यो, धुलो उडेर यो सबै यो छानै गरी सेतै सेतै यो दोङबो हिँडिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ, बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ अलिअलि।
1: विधि विज्ञान प्रयोगशाला विधेयक पारित, काँग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झोलुङ्गे पुल चुडियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
4: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
5: कस्तो डरको लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
6: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
5: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
7: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष दोहोरो संकटमा सर्वोच्च शीर्षकमा तुफान न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरले नियन्त्रणमा लिएपछि कार्यकारीको हस्तक्षेप विरूद्ध सर्वोच्च अदालतमा अभूतपूर्ण एकता देखिएको छ, तर नेतृत्वप्रतिको पुरानो असन्तुष्टि र न्याय प्रशासन तथा सम्पादनमा बाह्य र आन्तरिक हस्तक्षेपका प्रश्नहरू भने पनि सहज रूपमा आइरहेका छन्। लेदुले पुरेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा सजना बराल र आर्याचन्दले लेख्नु भएको खबर प्रकाशित छ। पित्रावतीबाट देवीघाट फर्कदा बाटैमा पर्ने ढुङ्गी बजारमा गत बिहिबार झमझम पानी परिरहेको थियो। नरेश डंगोल र उहाँकी श्रीमती गम्बुट लगाएर आधा खोलिएको सटरभित्र गैती, बेलचा र कुटोले धमाधम लेदो, गेग्रान र बालुवा पन्छाउँदै गर्नुभएको थियो। सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा, सम्मान र जिउने बलियो आधार बनेको देखिन्छ। त्यस्तै भित्रपृष्ठमा नागरिक उड्डयन प्राधिकरणको बजेट 31.73 अर्ब शीर्षकको खबर छ भने सहज बन्दै सड़क यातायात र जनजीवन शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई विमल खतिवड़ाले लेख्नु भएको छ। लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िन सकेको छैन। त्यस्तै भित्रपृष्ठमा छनौट सूची बाट बाहिरिने मेन पावर कम्पनीको निवेदन नेपालले मलेसिया पठायो शीर्षकको खबर होम कार्कीले लेख्नु भएको छ भने धितोपत्र ब्रोकरलाई चार वर्षमा विभाजन गरिँदै शीर्षकको खबर पनि प्रकाशित छ। बिजुली काटेर काठमाडौँमा भूमिगत बिजुली वितरण प्रणाली बनाइदै शीर्षकको खबर एग्गी बन्जारेले लेख्नु भएको छ। हिउँदको लोड व्यवस्थापनका लागि पनि 15 देखि 26 असोजसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ। त्यस्तै आजको कारोबारको पहिलो दशैंलाई नयाँ नोट साट्न सहजीकरण शीर्षकमा खबर छ। दशैं र तिहार नजिकै यसरी सर्वसाधारणले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। राष्ट्र बैंकले दशैं र तिहार लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सटाई गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै निर्यातको दोस्रो गन्तव्य अमेरिका शीर्षकको खबर पनि आजको कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ।
2: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली पठाइएको छ। धारमा गाउँपालिका सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष रहेको जनाइएको छ। स्वास्थ्य कर्मीहरूका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेका छन्। नागरिक दैनिकमा नोटबन्दी सम्भव छ शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ। कालो धनको सञ्जाल तोड्न र चुनावमा हुने आर्थिक चलखेल रोक्न प्रदेशसभा र स्थानीय तह निर्वाचन अघि 500 र 1,000 दर रूपियाँका नोट प्रयोगमा रोक लगाउन सदनबाट माग भएपछि नोटबन्दीको राजनैतिक तथा आर्थिक बहस फेरि तात्ने सम्भावना देखिएको उल्लेख छ। त्रिवेणीलाई आफ्नै सम्पत्ति थाम्न सकस शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर पनि छापिएको छ। भित्रीपन्नामा वीरगंज महानगरको 4 अर्ब 21 करोड़को संशोधन बजेट शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको छ भने सिपदेखि रोजगारीसम्मको सेतु बन्दै मेला शीर्षकमा अमर खटकाले लेख्नु भएको खबर छ। इटहरीमा बुधबारदेखि शुरू भएको सिप तथा रोजगार मेलाको पहिलो दिन युवा पुस्ताको बाक्लो चहल पहल देखिएको उल्लेख गरिएको छ। 40 माइक्रोन मुनिका प्लास्टिक झोला प्रयोग नगर्न प्रमादेश शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन आयात बिक्री वितरण तथा प्रयोगमा ल्याइएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका नाममा प्रमादेश जारी गरेको हो। सर्वोच्चले हिजो सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदेश दिइएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्ती 44,000 युवा नेतृत्वमा आउँदै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्रै सीमित नरही संगठनको संरचनामै देखिन थालेको पनि उल्लेख गरिएको छ। देउबा समूहको ओडा अधिवेशन आज, निर्वाचन आयोगलाई जानकारी शीर्षकमा अर्को खबर छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ। निजामती प्रहरी विधेयक अघि बढ़ाउने तयारी शीर्षकमा खबर छापिएको छ भने चुण्डियो दोधारा चाँदरी झोलुङ्गे पुल शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको छ। महाकाली पारीको भूगोललाई जोड्न 22 वर्ष अघि निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल चुण्डिएको हो। दोधारा चाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवतजावत ठप्प भएको उल्लेख गरिएको छ। मनाङमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 9 जना अझै बेपत्ता शीर्षकमा रोहित राज पराजुली लेखास्कीबाट लेख्नु भएको छ। मनाङको नारपा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको हो। हिम पहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै मृत्यु हुनेको संख्या 7 पुगेको खबरमा उल्लेख गरिएको छ। जलविद्युत आयोजनामा बाढ़ीको असर, 620 मेगावाटका 19 परियोजना तत्काल संचालनमा नआउने शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा भने मुलुकको विकासमा योगदान दिन आग्रह शीर्षकमा लेखिएको खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको हो। विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदसँग उहाँले हिजो छलफल गर्नुभएको हो। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। चोटपटक, शल्यक्रिया, धार तथा जोर्नीको समस्या, क्यान्सर लगायतका विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा पराजुली सभापतिमा निर्विरोध निर्वाचित शीर्षकमा खबर छ। जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि गठित विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा नेता स्थानीय तह जाँदै शीर्षकमा खबर छापिएको छ भने भूमिगत विद्युत वितरण सञ्चालनमा ल्याइने शीर्षकमा भित्रीपन्नामा खबर छ। बढ़ी उत्पादन दिने धान विकास गर्न लागिएको बारेमा पनि खबर छापिएको छ भने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित हुने भएको बारेमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले रूस यात्रा गर्ने आफ्नो नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रूसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकको रिपोर्ट प्राप्त भएको भन्दै सो चेतावनी जारी गरेको हो। मन्त्रालयले भारतीय नागरिकलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अपनाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने प्रस्तावको स्वीकार नगर्न समेत चेतावनी दिएको छ। सार्वजनिक क्षेत्रमा कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं कर्मचारी सड़कमा उत्रिएका छन्। शिक्षक, स्वास्थ्यकर्मी, अग्नि नियन्त्रक सहित सार्वजनिक क्षेत्रका कर्मचारीले देशभर एक दिने हड़ताल र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झडप समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको एक अध्ययनले देखाएको छ। सो प्रभावले गम्भीर खडेरी र बाढ़ीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले जनाएको हो। एलनिनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमताको परिस्थिति र भूमध्य रेखीय प्रशान्त महासागरमा सतहको तापक्रम बढ़ाउने र यसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउने समेत विज्ञहरूले बताएका छन्।
2: साझा खबरमा अब खेल खबर। जापानको आइची र नागोयामा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाललाई कास्य पदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली हिजो स्वदेश फर्किएको छ। कराँतेमा एकमात्र कास्य दिलाएका तेन्जिङ सहित नेपाली कराँते टोली बिहान र कबड्डी टोली साँझ फर्किएका हुन्। कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। एसियाडमा दोस्रो पटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला कबड्डीमा 8 राष्ट्र सहभागी भएका थिए। विश्व एसियाडमा बुधबार जुडोको खेल शुरू भएको छ, तर नेपालका खेलाड़ीले जुडोमा पहिलो दिनमै निराशाजनक प्रदर्शन गरेका छन्। नेपालका 6 जना मध्ये 4 खेलाड़ीले कमजोर प्रदर्शन सहित पहिलो चरणबाटै बाहिरिएको रमेश सुविदीले नयाँ पत्रिका दैनिकमा नागोया जापानबाट लेख्नु भएको खबर छापिएको छ। भूटानको राष्ट्रिय क्रिकेट टोलीले बुधबार हिजो दोस्रो अभ्यास खेलमा गण्डकी 11 64 रनले पराजित भएको छ। भूटानी टोलीको यो लगातार दोस्रो हार रहेको छ। नेपाली क्रिकेट टोलीका बायाँ हात स्पिनर ललित राजवंशीले आईसीसी टी20 आई बलिङ वरियतामा एकपटक 38 स्थान फड्को मार्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार जारी गरेका सबै फर्म्याटको वरियता सार्वजनिक गरिएको हो। नयाँ वरियता अनुसार ललित आईसीसी टी20 आई बलिङमा 80 स्थानमा पुग्नु भएको छ। र नेपालले उपाधि जितका लागि आँट्न मिल्ने फुटबलको कुनै प्रतियोगिता छ भने त्यो साफ च्याम्पियनशीप नै हो। भलै नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म जितेको छैन, साफ च्याम्पियनशीप गुमाउँदै गरेको स्थिति छ। नेपाललाई सहभागी हुन दिइएको 30 सेप्टेम्बरसम्मको समयसीमा सकिएको छ।
1: विकास निर्माणका काममा ढिलाइ र नागरिकको शास्ति अझै तरेन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिरता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब विकास निर्माणमा ढिलाइ र नागरिकको असन्तुष्टिको प्रसंग। लाखौंको संख्यामा दर्शनार्थी आउने ताप्लेजुङको पाथिभरामा यस वर्षको सिजन शुरू भएको छ। दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ समेत धमाधम गर्न थालेका छन्। तर सुकेटा र काफले पार्टी सड़क 10 वर्षदेखि धुलामी र हिलामी हुँदा तीर्थयात्री मात्र प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्।
11: पाथिभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढ़दै गएसँगै सवारी साधनको आवागमन पनि बढ़न थालेको छ। तर सुकेटार काफ्रेपाटी सड़क खण्डको दुर्वस्थाले भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खराबपनले गन्तव्यमा पुग्न बढ़ी समय खर्चिनुपर्ने र यात्रुहरूले समेत बढ़ी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। एकजना अटो चालक मुकेश शिवा:
12: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ, अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोक्किन्छ।
11: समयमै सड़क कालोपत्री नहुँदा तीर्थयात्रीलाई यात्रा गर्न कठिन भइरहेको छ। सड़कको समस्याले यात्रु, यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनुहुन्छ स्थानीय बिमला बस्नेत:
3: हिउँ लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेतै सेतै, यो मुद्दोङ बोइहरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ, बर्खा लाग्यो यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
11: सड़क निर्माणमा ढिलाइ हुँदा काफ्लेपाटी फेदी क्षेत्रमा सञ्चालित स्थानीय होटल व्यवसायीले समेत दर्शनार्थीसँग चर्को मूल्य लिन बाध्य छन्। 2078 सालदेखि ठेक्का सम्झौता गरी निर्माणको कार्य शुरू गरेको करिब 6 वर्ष नागिसकेको छ। तर प्रगति भने एकदमै सुस्त देखिएको छ। तमोर करिडोर सुबाङखोला ओलाङचुङगोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
13: मुक्तिसम्म उसको सुरुको टाइम छ। मुक्तिसम्म चाहिँ देउराईसम्म 4 किलोमिटर चाहिँ कालो पत्री अथवा डिजी पेमेन्टबाट भनौँ जोइ खालको छ। ठाउँ ठाउँ हेरेर कुनै ठाउँमा चाहिँ अब कालो पत्रीले पनि हुने खालको छ, अब कहीँ चाहिँ भरान गर्नु पनि छ, त्यो हेरेर 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुक्तिसम्म गर्ने, यो साल चाहिँ कुनै आधार सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
11: सड़क निर्माणको जिम्मेवारी पाएको कन्ट्याक्ट निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ्न नसकेको बताएको छ। पछिल्ला केही समयमा कालो पत्रीका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव तथा इन्धन वृद्धिका कारण प्रभाव परेकाले निर्माणको कार्यमा प्रभाव परेको उल्लेख गरेका छन्। करिब 6 वर्षको अवधिमा झण्डै 40% मात्रै भौतिक निर्माणको कार्य गरेको कम्पनीले चालू आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरिबाबु पन्तको दावी छ।
14: दिगो हिसाबले चाहिँ पिचको चाहिँ होला जसो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाग्छन्, ढलान परिवर्तन गर्न लाग्छन्, यो वर्षमा यो सालमा हामी सिध्याउँदैछौँ।
11: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। छन् त केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सड़कले कहिले

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: पहाड़ी पहिरोले क्षति पुर्याएका सड़क क्रमशः खुल्दै जनजीवन पनि सहज बन्दै नेपाली छनौट सूचीबाट बाहिरिने म्यान पावर कम्पनीको निवेदन मलेसिया पठायो सूचीकृत कम्पनी मार्फत मात्रै श्रमिक ल्याउन निर्देशन सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने सरकारको तयारी कानूनी व्यवस्थाका लागि काम अघि बढ़ाइएको संचार मन्त्री तिमुल सिन्हाको भनाई अमेरिकी सेनाले दुई दशकपछि पूर्ण रूपमा इराक छाड्यो सेना फिर्ता भएको दिनलाई सम्प्रभुता दिवस मनाउने घोषणा र एक दिवसीय क्रिकेटमा इण्डिया र वेस्ट इण्डिज बीच रोमाञ्चक प्रतिस्पर्धा पाँच ब्याटरले शतक प्रहार गरेको खेलमा वेस्ट इण्डिज आठ विकेटले पराजित
1: पठाउनुहोस् र हरेक दिन आठ जनालाई रेडमी बड सिक्स प्ले हरेक हप्ता दस जनालाई रेडमी वाच सिक्स एक्टिभ अनि बम्परमा चार जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्री डे बम्पर
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: नमस्कार कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा
5: अविरल वर्षापछि गएको बाढ़ी पहिरोले ठाउँ ठाउँमा सड़क र पुलमा क्षति पुर्याएपछि बन्द भएका सड़क विस्तारै खुल्दै गएका छन् र जनजीवन पनि सहज बन्दै गएको छ केही दिन अघि परेको अविरल वर्षाले सवारी चाप बढ़ी हुने पृथ्वी र बीपी राजमार्ग ठप्प बनेका थिए अहिले दुवै मार्गमा दुईतर्फी नै यातायात सञ्चालनमा छन् पृथ्वी राजमार्गको कृष्ण भीरमा 14 भदौको भोटेकोशी बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा सड़क भाँसिएको थियो पछि भाँसिएको सड़क खण्डभन्दा केही माथि नयाँ ट्र्याक खोलेर 18 दिनमा सवारी साधन सञ्चालनमा ल्याइएको थियो सो खण्डमा पहिरोको जोखिम कायमै रहेकाले पनि वर्षाको समयमा उक्त मार्गमा सवारी चलाउन रोक लगाइएको थियो अहिले कुनै पनि समस्या नरहेको र सहज रूपमा सवारी साधन चलिरहेको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिए अहिले लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने टुटेको छ बागलुङ पर्वत जोड्ने मालढुङ्गा स्थित कालीगण्डकी नदीको पक्की पुलको पहुँच सड़क बगाउँदा दुई जिल्लाबीच सीधा सड़क सम्पर्क टुटेको छ यस्तै गएको 10 भदौमा आएको भोटेकोशी बाढ़ीले सड़क र पुल बगाउँदा रसुवा नुवाकोट पनि अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेको छैन नागढुङ्गा मुगलिन भएर दिनहु साना ठूला गरेर दैनिक 15,000 सवारी साधन ओहोरदोहोर गर्छन् चाडबाड़का बेला यो संख्या बढ़ेर तेब्बर बढ़ी हुने सड़क विभागले जनाएको छ पूर्वी तराई जोड्ने बीपी राजमार्गमा मंगलबारबाट दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ शुक्रबार बाढ़ीले विभिन्न खण्डको अस्थायी डाइभर्सन सड़क बगाएपछि सवारी आवागमन ठप्प भएको थियो अहिले कुनै पनि समस्या नरहेको र सहज रूपमै सवारी साधन ओहोरदोहोर गरिरहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए केही दिनपछि खोलाको बहाव घटेपछि त्यहाँ अस्थायी डाइभर्सन बनाएर सवारी साधन चलाइने उनले सुनाए दशैंका लागि राजमार्ग तयार गर्दैछौ उनले भने यो बेला गर्ने मान्छे बसे भने स्थायी सड़क निर्माणको काम जारी रहन्छ त्यो बेला खोलामा डाइभर्सन बनाएर पनि सवारी चलाउँछौ सवारी चाप धेरै नै भयो भने नयाँ ट्र्याकबाट सवारी चलाइने उनको भनाइ छ
0: नेपाली श्रमिक भर्नाका लागि सूचीकृत नेपाली म्यान पावर कम्पनीले विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एफडब्ल्यूसीएमएसबाट हटाइदिन दिएको निवेदनलाई नेपाल सरकारले मलेसिया पठाएको छ मलेसियाले भने एफडब्ल्यूसीएमएसमा सूचीकृत म्यान पावर कम्पनी मार्फत मात्रै श्रमिक ल्याउन रोजगारदाताका लागि सार्वजनिक सूचना जारी गरेको छ सूचीकृत म्यान पावर कम्पनीले आफूहरू मलेसियाको प्रणालीबाट बाहिरिन चाहेको भन्दै भदौ पहिलो साता निवेदन दिएका थिए त्यही निवेदनका आधारमा युवा श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत मलेसियालाई पत्र पठाएको हो मलेसियाले गत 5 भदौमा नेपालसहित 10 वटा स्रोत देशबाट श्रमिक ल्याउन सीमित संख्यामा प्रमुख र सहायक म्यान पावर कम्पनी छनौट गरेको थियो श्रम मन्त्रालयले म्यान पावर कम्पनी छनौटमा उनीहरूको संलग्नता बारे छानबिन अघि बढ़ाएपछि मलेसियाबाट सूचीकृत 25 प्रमुख र उनीहरूसँग आबद्ध 250 म्यान पावर कम्पनीले आफूहरू एफडब्ल्यूसीएमएसमा आबद्ध हुन नचाहेको भन्दै मन्त्रालयमा निवेदन दिएका थिए। वैदेशिक रोजगार विभागले म्यान पावर कम्पनीहरूको छनौट प्रक्रियामा भएको संलग्नताबारे छानबिन गरिरहेको छ। विभागले आफूहरू काम गर्न नचाहेको जानकारी एफडब्ल्यूसीएमएसलाई इमेल मार्फत पठाएको विवरण 7 दिनभित्र उपलब्ध गराउन पनि सूचीकृत म्यान पावर कम्पनीलाई पत्रचार गरेको छ। एफडब्ल्यूसीएमएसमा सूचीकृत हुनुलाई सरकारले नेपालको वैदेशिक रोजगार सम्बन्धी कानून उल्लंघन भएको मानेको छ। गत बिहिबार भएको टेलिफोन सम्वादमा श्रम मन्त्री रामजी यादवले मलेसियाका मानव संसाधन मन्त्री रहमान रामाकृष्णलाई सूचीकृत म्यान पावर कम्पनीहरू एफडब्ल्यूसीएमएसबाट बाहिरिन चाहेको जानकारी गराएका थिए। नेपालले भने इजाजत प्राप्त सबै म्यान पावर कम्पनीलाई प्रणालीमा आबद्ध गराइदिन आग्रह गर्दै आएको छ। मलेसियाका मानव संसाधन मन्त्री रामाकृष्णका अनुसार दुवै पक्षले श्रम तथा रोजगारीको क्षेत्रमा सहकार्य थप सुदृढ गर्न तथा दुवै देशको हित र श्रमिकको कल्याणका लागि उपयुक्त द्विपक्षीय माध्यमबाट निरन्तर संवाद र छलफल गर्ने सहमति गरेका छन्। म्यान पावर कम्पनी छनौट सम्बन्धी विवाद समाधान नभएसम्म नेपालबाट मलेसियामा नयाँ श्रमिक भर्ना प्रक्रिया अघि बढ़ने देखिँदैन।
5: सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्नका लागि कानूनी व्यवस्था गर्न लागि बताएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले सामाजिक सञ्जालबाट हुने भ्रामक सामग्रीको सम्प्रेषण रोक्न नियमनको कानून बन्न लागेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तिमल सिन्हाले त्यसबारेमा जानकारी दिएका हुन्। उनका अनुसार आम संचार माध्यममा गलत भ्रामक सूचनाहरू सम्प्रेषण हुने प्रवृत्तिलाई समेत मध्यनजर गरेर कानूनी प्रावधान विधेयकमा समायोजन गरिएको छ। मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमन गर्न छुट्टै कानूनी व्यवस्था गर्ने मन्त्रालयले तयारी गरिरहेको समेत बताए। सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मान मर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानूनी सुधारका लागि कानून ल्याउन लागि मन्त्री तिमल सिन्हाले बताएका हुन्। अनलाइन तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र असत्य सूचनालाई व्यवस्थित तथा नियमन गर्न कानूनी एवं नीतिगत सुधार का लागि मन्त्रालयले काम गरिरहेको मन्त्री तिमल सिन्हाको भनाई छ।
0: भदौ 23 र 24 जेएनजी आन्दोलन पछिको सत्ता परिवर्तन र त्यसपछिको बनेको निर्वाचित सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पहिलो पटक संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भए। भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा जलवायु परिवर्तनले निम्त्याएको संकट, जलवायु न्याय र क्षतिपूर्तिका बारेमा उनले पहिलो पटक यति ठूलो मंचबाट सशक्त आवाज उठाए। सोही क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक सक्रियता बढ़ाएका थिए। मन्त्री खनालले अमेरिकामा रहँदा थुप्रै भेटवार्ता र अन्तर्राष्ट्रिय मंचमा सहभागी जनाएर स्वदेश फर्किएका छन्। यसपटक नेपालले जलवायु संकटका मुद्दा, न्याय र क्षतिपूर्ति कोषबारे नेपालले विश्व सामु आफ्ना मुद्दा राम्रोसँग पस्केको भन्दै चर्चा भइरहेको छ। एक सामग्री
6: दुई महिनाका लागि पोखरा जाँदा सचिन डाङ्गीले भेटा
5: सत्ता संचालनका क्रममा लोक रिजाईका लागि ध्यान दिएको भन्दै आलोचना खेपिरहने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यसपटक संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सशक्त प्रस्तुतिले निकै चर्चा पाएको छ। असोज 6-12 अमेरिकाको न्यूयोर्कमा भएको महासभामा प्रधानमन्त्री शाहले हालै आएको बाढ़ीलाई, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयलाई केन्द्रमा राखेर सम्बोधन गरे। यस अघिका प्रधानमन्त्रीले महासभामा सम्बोधन नगरेका होइनन्, तर परिस्थिति र एजेण्डाले यसपटक जलवायुको मुद्दामा नेपालको प्रस्तुतिलाई गहकिलो बनाइदिएको छ। महासभामा सम्बोधनका क्रममा 36 वर्षीय प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट जोखिममा परेका मुलुकमा परेको प्रभाव, नेपालले भोगेका पछिल्ला विपद र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय पहल बढ़ाउनु पर्ने विषय उठाएका थिए। उनको सो सम्बोधन युट्युबमा ट्रेन्डिङमा समेत परेको थियो। राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहका साथै परराष्ट्र मन्त्री शिशिर खनालले पनि सक्रिय सहभागिता जनाएका थिए। बुधबार स्वदेश फर्केका खनालले भ्रमणबारे जानकारी दिँदै नेपालले कूटनीतिक र संयमित ढंगले स्पष्ट आफ्नो
7: धारणा राखेको बताए। नेपालले नै उठाएका मुद्दामा विश्वको ध्यान खिचेको र त्यही अनुसारको चर्चा परिचर्चा भएको उनको भनाइ छ।
8: प्रधानमन्त्री श्री बालेन्द्र शाहजीले संयुक्त राष्ट्रको 81औं महासभाको जेनरल डिबेटमा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको छ। सम्माननीय ज्यूको उक्त महत्वपूर्ण सम्बोधनमा जलवायु न्याय सहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्षहरू उजागर भएका छन्। रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज फण्ड FLDF लगायतका जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन एवं जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गर्नुभएको सशक्त आह्वानले विश्वको ध्यान खिच्न सफल भएको छ।
7: प्रधानमन्त्री शाह जलवायुको मुद्दामा मात्र केन्द्रित भए पनि परराष्ट्र मन्त्री खनालले भने महासभाको कार्यक्रम दौरान भूटानका प्रधानमन्त्री, भारतका विदेश मन्त्री, जापानका परराष्ट्र मन्त्री, जर्मनीका आर्थिक सहयोग तथा विकाससँग सम्बन्धित संघीय मन्त्री, संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष, युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष लगायत गरी 80 भन्दा बढी द्विपक्षीय बहुपक्षीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय संघ संस्थाका कार्यक्रममा सहभागिता जनाएका थिए। सो क्रममा ग्रेनाडा, नामिबिया र सेनेगलसँग औपचारिक दौत्य सम्बन्ध कायम राख्ने गरी सम्झौता भएको छ। यस्तै रुवान्डा, सर्बिया र बेलारूससँग कूटनीतिक, आधिकारिक र राहदानी सेवा बाहेक भिसा छुट शुल्कमा सम्झौता भएको छ। भ्रमणबारे परराष्ट्र मन्त्री खनाल भन्छन्,
8: विभिन्न मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री र उच्च पदस्थ पदाधिकारीहरूसँग सम्पन्न द्विपक्षीय भेटवार्ताबाट नेपालको ती देशहरू तथा संघ संस्थाहरूसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन, आपसी हित अभिवृद्धि गर्न तथा द्विपक्षीय सम्बन्धका नयाँ क्षेत्रहरू ल्याउन र बहुपक्षीय मञ्चहरूमा उठाउने साझा मुद्दाहरूमा सहकार्य गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास लिएको छु। महासभाको ओपनिङ सेसनमा सहभागिता, नेपालले आयोजना गरेको सगरमाथा टु दशी अ कल टु एक्सन फर क्लाइमेट रिजिलियन्स फ्युचर उच्च स्तरीय बैठक सम्बोधन, एसिया सोसाइटी लगायत 80 भन्दा बढी बैठकमा सहभागिता जनाइएको र ती बैठकहरूमा नेपालको तर्फबाट आफ्ना विषयवस्तुहरू स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।
7: भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले विपद र विपदबाट भएको सिर्जनालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरेको बताएका छन्। उनका अनुसार नेपालले जलवायु लगायतका विषय विश्व मञ्चमा निर्धक्क राखेको आफ्ना नीति र पोजिसनलाई स्पष्ट ढंगले स्थापित गरेको बताए। उनले मित्र राष्ट्रसँग विपदको विषयमा खास चासो व्यक्त गरेका थिए। भोटेकोशी बाढीपछि अस्थायी समाधानका लागि राहत र पुनर्स्थापनाको विषयबारे आफ्ना आवश्यकता विषय राखिएको र सहयोग परिचालनका लागि भूमिका बनाउने काममा द्विपक्षीय भेटको बढ़ी प्रयोग भएको बताएका छन्। भेटवार्ताकै क्रममा अमेरिकाले झण्डै 36 मिलियन अमेरिकी डलर र युएईले 25 मिलियन अमेरिकी डलर सहायता दिने घोषणा गर्यो। उनी भन्छन्,
8: नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राखी मैले सम्भव भएसम्मका र उपलब्ध सबै उच्च स्तरीय समारोह, बैठक, कार्यक्रमहरू र विभिन्न द्विपक्षीय भेटवार्ता सम्पन्न गरी फर्किएको छु। ती अवसरहरूमा हालै भोटेको सीमा गएको विनाशकारी बाढ़ी पश्चात खोज, उद्धार, राहत तथा अन्य सहयोगमा छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पुर्याएको महत्वपूर्ण सहयोगको लागि मैले नेपाल र नेपाली नागरिकको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छु। साथै आगामी दिनमा आवश्यक पर्ने पुननिर्माणमा उल्लेख्य साधन स्रोतको आवश्यकता पर्ने देखिएको परिप्रेक्ष्यमा थप सहयोगको लागि अनुरोध समेत गरेको छु।
7: त्यसर्थ राष्ट्रसंघको मुख्यालयमा नेपालले सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वानमा उच्च स्तरीय कार्यक्रम आयोजना गर्यो। त्यसक्रममा खनालले हिमाल, नदी, समुद्र तथा तटीय र द्विपक्षीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएको पारिस्थितिक प्रणालीबारे चर्चा गरेका थिए। साथै उनले 80 भन्दा बढी कूटनीतिक भेटवार्तामा व्यापार, पर्यटन तथा लगानीबारे छलफल गरेका छन्। यसरी नेपालले अन्तर्राष्ट्रिय मञ्चलाई सही ढंगले कूटनीतिक सम्बन्ध विस्तार गर्न प्रयोग गर्दा भविष्यमा त्यसको प्रभाव राम्रो पर्न सक्छ। त्यस्तै महासभामा उठाइएका मुद्दा अनुसार देशभित्र काम गर्ने तदारुकता समेत सरकारले देखाउनु पर्ने अपेक्षा व्यक्त भएका छन्। रेडियो कान्तिपुरका लागि सुनिता लोहनी।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: बाढी वा अन्य विपदको समयमा बाल बालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौनजन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला, बाल बालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
2: साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, देशमा गर्व। दुख दुख होइन, दुःख कहौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। काठमाडौँमा घर तथा अपार्टमेन्टलाई डलरमा भाड़ा लगाउने प्रतिस्पर्धा देखिएको छ। यही प्रतिस्पर्धाका कारण नेपाललाई भाड़ा पाउन कठिन बन्दै गएको छ। अर्कोतर्फ त्यस्ता अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भने पुगेको देखिँदैन। कान्तिपुर कर्मी आर्या चन्दले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
1: दुई महिनाका लागि पोखरा जाँदा सचिन डाँगीले भेट्टाएको सबैभन्दा सस्तो अपार्टमेन्टको भाड़ा थियो प्रतिदिन 30 अमेरिकी डलर, जुन नेपाली मुद्रामा 4,600 रूपियाँ हुन्छ। तर उनीसँग भाड़ा लिँदा 30 डलरकै दरले लिइयो। त्यो भवनमा बस्ने उनी एकमात्र नेपाली थिए, अरू सबै विदेशी। डाँगीले भोगेको अवस्थाले देखाउँछ कि घर तथा अपार्टमेन्टको भाड़ा उनी जस्ता नेपालीहरूका लागि लक्षित होइन। उनले त्यो अपार्टमेन्टमा पूरै दुई महिना बसेको भए 2,76,000 रूपियाँ तिर्नु पर्थ्यो। मैले भेट्टाएको सस्तो अपार्टमेन्टको भाड़ा नै प्रतिदिन 20-30 डलर थियो। करिब 3-4 हजार रूपियाँसम्म पर्यटकका लागि वेबमा आधारित प्लेटफर्म सारांगका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सीईओ डाँगीले भने, तर विदेशीका लागि भने अझै यो भाड़ा सस्तो हो। आफू बसेको प्यारामाउन्ट अपार्टमेन्टमा यस्तो मूल्य तोकिनुलाई उनी अस्वाभाविक ठान्दैनन्। यो ठाउँ नेपालीहरूका लागि होइन भन्ने मेरो अनुभूति छ, उनले भने। डाँगीले जे भोगे पोखरा जस्ता शहरमा यस किसिमको भाडाको अभ्यास केही वर्ष यता सामान्य बन्दै गएको छ। काठमाडौँ उपत्यकामा त यो समस्या झनै गम्भीर छ। सानेपा, झम्सीखेल, बालुवाटार र लाजिमपाट जस्ता क्षेत्रमा अहिले 40-60% घर तथा अपार्टमेन्ट भाड़ाको विज्ञापन अमेरिकी डलरमा मूल्य तोकेर राखिने गरेको रियल्टरहरूको अनुमान छ। तर देशको केन्द्रीय ब्याङ्क र कानून व्यवसायका अनुसार निजी घर धनीले यसरी डलरमा भाड़ा लिन मिल्ने कुनै कानूनी व्यवस्था नै छैन। कुनै पनि नियामक निकायले यस्तो कानून ल्याएका छैनन्, न त कुनै सरकारी निकायले डलरमा भाड़ा लिने अभ्यास कति व्यापक बन्दैछ भन्ने तथ्याङ्क राखेका छन्। कान्तिपुर दैनिकले यस विषयमा अनुगमन र नियमनको जिम्मेवारीसँग सम्बन्धित करिब 1 दर्जन सरकारी अधिकारी, कानून व्यवसायी र अर्थविदहरूसँग कुरा गरेको थियो, तर उनीहरूले यस्तो नियमनको जिम्मेवारी अर्को निकायलाई भएको भन्दै पन्छिने प्रयास गरे। घर तथा अपार्टमेन्ट भाड़ामा दिने व्यवसाय भने फस्टाएको छ। शहरी विकास तथा भवन निर्माण विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षसम्म देशभर स्वीकृत 80 बहुतले अपार्टमेन्ट परियोजना मध्ये 79 बागमती प्रदेशमा छन्। स्वीकृत भएका 6,943 हाउसिङ मध्ये 6,905 बागमती प्रदेशमै छन्। तर यी भवन मध्ये कुन कुन विदेशीलाई भाड़ामा दिइने गरेको छ र कुन मुद्रामा भाड़ा रकम तोकिएको छ भन्ने तथ्याङ्क विभागले राख्ने गरेको छ। यस्तो विवरण राख्नु विभागको कार्यक्षेत्र भन्दा बाहिरको विषय भएको विभागका इन्जिनियर प्रवेश श्रेष्ठले बताए। काठमाडौँको शुरूवाती चरणको अपार्टमेन्ट भाड़ा प्लेटफर्म मध्ये एक कोजी नेपालका निर्देशक जितेन्द्र गोपाल श्रेष्ठका अनुसार 20 वर्ष अघि अपार्टमेन्ट भन्ने अवधारणा खासै थिएन। नेपालीमा पाहुनालाई लामो समयसम्म राख्ने संस्कृति छैन, उनले भने। अर्कोतर्फ भाड़ामा दिँदा पनि धेरै जसोमा जातीय आधार हेरिन्छन्। श्रेष्ठले सन् 2013 व्यवसाय शुरू गर्दा दुईवटा प्रवृत्ति एकै पटक विकसित भइरहेका थिए। संयुक्त परिवारहरू एकल परिवारमा विभाजित हुँदै गएका थिए भने काठमाडौँ उपत्यकामा महिनौसम्म बस्नुपर्ने विदेशी विशेषज्ञहरू आउन थालेका थिए। समाजमा भइरहेको यही परिवर्तनका कारण उनले केही महिनाका लागि व्यक्तिहरूलाई सुसज्जित भवन तथा अपार्टमेन्टको आवश्यकता देखे र त्यसलाई व्यवसायको अवसर बनाए। पछि त्यही अवधारणा धेरैले अपनाए, तर अहिले त्यस्ता आवासीय सम्पत्ति केवल वास्तविक आवास अभाव पूर्ति गर्ने माध्यम मात्र रहेनन्। कूटनीतिज्ञ, आईएनजीओ का कर्मचारी, अनुसन्धानकर्ता र गैर आवासीय नेपालीलाई भाड़ामा दिई विदेशी मुद्रा आमदानी गर्ने साधन समेत बनेका छन्। अधिकांश बहालमा दिने नेपालीहरूले कमाउँदैनन्। काठमाडौँका सक्रिय एजेन्सी मध्ये एक 4 किल्लाका रियल्टर नरेन्द्र लोहारले बजारमा आएको यो परिवर्तन नजिकबाट देखेका छन्।
2: कान्तिपुर सविस्तार।
0: कान्तिपुर सविस्तारमा समावेश गरिएको डलरमा घर भाड़ाको फैलिदो कारोबार सम्बन्धी यो समाचार कान्तिपुर वानका ग्राहकका लागि उपलब्ध गराइएको विशेष सामग्री हो। छापा वा डिजिटल ग्राहक बनेर यस्ता समाचार सामग्री अनलाइनमा सबैभन्दा पहिले पढ्ने र सुन्ने सुविधा प्राप्त गर्न सकिन्छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो। It's always fun when you hit the road making

0: गर्भपातपछि तपाईँ वा तपाईँका बालबालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बालबालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा, दुर्व्यवहार, बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
1: मनमा अत्याधिक तनाव भएमा वा बालबालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 र सीएमसी नेपालको 1810500402 सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
0: समस्या मनमै नराखौ, सहयोग मागौ।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफसँगको सहकार्यमा जनहितमा जारी।

कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। भोटेकोसे बाढ़ेको क्षतिमा परेको बीमा दावी मध्ये एक महिनासम्म 67 लाख रूपियाँ मात्र भुक्तानी भएको छ। यो असोज 12 गतेसम्मको तथ्याङ्क हो। बाढ़ीले मानवीयसँगै ठूलो भौतिक क्षति समेत गरेको छ। ती मध्ये बीमा भएका मानिस र भौतिक संरचनाहरू मध्ये हालसम्म 20,98,87,00,000 रूपियाँको दावी परेको छ। त्यसमध्ये 67,48,000 रूपियाँ मात्र भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: यस वर्षको दशैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। विगतमा जस्तो निश्चित मिति तोकेर सार्वजनिक सूचना जारी नगरे पनि नयाँ नोट सटही गर्न चाहने नागरिकका लागि यो सेवा निरन्तर उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ।
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सेना दुई दशकपछि इराकबाट फर्किएको छ। सन् 2003 तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण गरेको थियो। त्यसपछि अमेरिकाले इराकमा सैन्य उपस्थिति जनाउँदै सिया नेतृत्वको सरकार गठन गरेको थियो। सन् 2011 अन्त्यमा फिर्ता भएको 3 वर्ष पनि नपुग्दै अमेरिकी सेना फेरि इराक फर्कियो। यसपटक सन् 2014 2017 चलेको ठूलो युद्धमा इराकी सेनालाई सुन्नी उग्रवादी समूह इस्लामिक स्टेट आईएसलाई पराजित गर्न भन्दै सहयोग गर्न अमेरिकी सेना फर्किएको थियो। त्यसको एक दशकपछि अमेरिकी सेनाले इराक
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक

0: किने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइज को फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ भाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर हातबारी 1 सम्खुवा सभा। पोखरो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-99289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615-39444
5: र 029590155।
7: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ।

हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909002062।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0291-40-84 र 98-40-45-827।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-96-40-00
2: र 9819-32-76-75।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले।
1: सम्पर्क 9843-47-262,
4: 9810-55-55-85
1: र वाट्सएप नम्बर 9852-28-646।
5: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
8: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98422667।
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निमछिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
6: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422876।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
11: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-90062।
13: ओहो लु नमस्कार है सर।
14: ओहो लु नमस्कार है सर। नमस्कार,
13: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
16: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
16: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
16: डिजाइनर सुमन ठटाल 98615 39444
15: र 029590155।
17: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
18: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
19: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
18: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
19: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
20: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
19: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
20: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
19: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
20: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
19: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
20: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
19: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
20: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालो गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
19: थप जानकारीको लागि 029562061
20: 029570315
19: र 98520701177
20: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी सङ्खुवा सभा।
19: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
20: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
19: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
20: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
19: दाँतको एक्सरे गर्ने,
20: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
19: झिक्न मिल्ने आरपीडी लगाइने,
20: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
19: बाङ्गोटिङको दाँत मिलाइने,
20: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
19: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
20: सम्पर्क नम्बर 029590667 र 98420226।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खातबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
0: आयो सबको घर घरमा।
1: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
24: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
25: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
26: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768।
27: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
28: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
29: किन र काका?
28: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
29: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
28: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
29: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
28: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
29: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
28: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
29: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
28: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
29: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
28: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
29: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
28: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
30: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068।
7: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-520-28-6 46।

0: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौ। यतिखेर आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू गर्दै तपाईसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल असोज 15 गते आज बिहिबार, तदनुसार ईस्वी सन् 2026 अक्टोबर 1 तारीक रहेको छ। आज नेपाल सम्मत 1146 यहाँ लागा। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन कृष्ण यानि कि पितृपक्ष रहेको छ। यो महिना विशेष गरी पितृपक्ष रहेको छ। आज सूर्य उदयमा परम पवित्र पावन दिन पञ्चमी 21:40 रहेको छ। दिनको 2:36 तत्पान्त भने षष्ठी तिथि रहनेछ। त्यसकारणले गर्दा आज पञ्चमी र षष्ठी दुईटै श्राद्ध आजै खप्टिएको छ। त्यसो भएको हुँदा तपाईँहरूले पञ्चमी श्राद्ध र षष्ठी श्राद्ध आजै सम्पन्न गर्नुपर्ने रहेको छ। त्यस्तै गरेर आजको दिनमा कृतिका नक्षत्र 7:32 बिहान 8:57 सिद्धियोग 47:52 गरकरण 48:50 आज आनन्दादि युगमा भने लुम्ब युग रहेको छ। आजको दिनमानको समय 29:40 बिहान सूर्योदय 5:57 जाँदा भयो। साँझ सूर्यास्त 5:48 जाँदा रहनेछ। आज पञ्चमी श्राद्ध षष्ठी श्राद्ध आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु आजका ग्रह गोचर। सूर्य कन्या राशिमा रहेका छन् भने चन्द्रमा वृष राशिमा, मंगल कर्कट राशिमा छन् भने बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा छन्, शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा छन्, राहु कुम्भ राशिमा छन् र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँका राशिफल अनि तपाईँका दिनलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँका मेष आदि बाह्र राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन असाध्य शुभ, आमदामी वृद्धि हुने, व्यापार आरामसँग चल्ने खालको योग रहेको छ। आजको दिनमा डुबेका धनहरू पनि हात पर्न सक्छन् भने बाढ़ीका कामहरू अगाडि बढ़दै जानेछन्। बोल्डेर कमाउने धन सम्पत्ति आजको दिन शुभ रहेको छ। मान सम्मानमा वृद्धि रहनेछ भने आटेका ताकेका कामबाट सफलता हात पर्ने युग देख्न सकिन्छ। मान सम्मानमा आजको दिनमा वृद्धि रहनेछ भने नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग राम्रो छ। लामो दीर्घ यात्राहरूमा पनि आजको दिनबाट धेरै कुरामा सहज आजको राशिमा संकेत वृष राशिलाई देख्न सकिने युग छ। बाह्रौं चन्द्रमाले गर्दा अनावश्यक खर्चमा वृद्धि रहनेछ। सोचेका कामहरूबाट तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ, नबनेका काम बन्न सक्छन्। तर अलिकति धनस्थानमा मंगल निज भएकाले कुटुम्बहरूसँगको मनमुटाव भने वृद्धि राशिमा संकेत देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुनुका साथसाथमा नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग छ। आजको दिन तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। काममा सफलता मिल्नुका साथसाथमा आजको दिन तपाईँको लागि धेरै कुरामा सहज राशिमा कर्कटलाई संकेत छ। सिंह राशि हुनेको लागि आजको दिनमा इष्टमित्रहरूले साथ दिन सक्ने सम्भावनाको योग राम्रो छ। आजको दिनमा लामो दीर्घ यात्रामा पनि सहज हुनेछ। धनस्थानको सूर्यले अनावश्यक खर्चमा भने वृद्धि रहन्छ। जागिरमा पद स्थापनाको दिन शुभ, आजको दिन राम्रो छ। कन्या राशि हुनेको लागि लग्नमा सूर्य छन्। सरकारी जागिरमा पदवृद्धिको सम्भावना असाध्य राम्रो। कृषि र पशु उपायबाट खासै आमदानी नहोला। सिसाको व्यवसाय जलीय व्यवसायहरूबाट भने केही मात्रामा आमदानीका स्रोत वृद्धि राशिमा संकेत कन्यालाई देख्न सकिन्छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 76 1।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिमा तुला राशिको पालो रहेको छ। इष्टमित्रले साथ दिन सक्ने युग रहेको छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका काम सफलतापूर्ण सम्पादन हुँदा मन भने असाध्य आनन्दित रहने राशिमा संकेत छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। वृश्चिक राशिको लागि काममा अलिकति केही उल्झन आइहाले पनि प्रेममा भने सफलता मिल्नेछ। पारिवारिक सम्बन्ध भने सुधार हुन सक्ने युग छ भने आजको दिनमा धेरै कुरामा सहज हुने खालका युग राशि वृश्चिक राशिबाट संकेत पनि देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग अचानक भेटघाट हुनेछ। स्वादिष्ट मिष्टान्न भोजनको अवसर प्राप्त जुल्ला। तर आफन्तसँग छुट्टिनु पर्दा मन भने खिन्न रहने राशिमा संकेत छ। मकर राशि हुनेको लागि आजको दिनमा धार्मिक क्षेत्रमा असाध्यै मन जान सक्छ। आजको दिन तपाईँको लागि सहज हुने खालका योगहरू पनि छन्। तर धनस्थानमा राहु भएकाले आफ्ना नजिकै भएका साथी मित्रहरूबाट पनि धोका हुन सक्छ। विशेष सावधानी अपनाउँदै अगाडि बढ्नु राम्रो हुन्छ। तपाईँको काम आजको दिनमा सफलता नै देख्न सकिन्छ। अलिकति मनमा डर भएर चिन्ता उत्पन्न रहे तापनि दीर्घकालीन रूपमा गरिने काममा अगाडि बढ्नु राम्रो हुन्छ। दैनिकी समस्याहरू भन्दा आजको दिन निकै सुखद बन्ने युग राशिमा संकेत छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाका पनि योगहरू राम्रा छन्। आजको दिनमा सफलतापूर्ण तपाईँको काम सम्पादन रहनेछ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 76 1।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको खुलासा गर्दैछौ। हामी निरन्तर तपाईहरूसँग लागिरहेका छौं र निरन्तर तपाईको बारेमा विशेष विश्लेषणहरू गरिरहेका छौं। यहाँ हिजो मलाई धेरै ठाउँबाट फोन आयो, गुरुदेव हामी छुट्टिएको मान्छे, दाजुभाइ छुट्टिनु भएको छ अरे होइन, अनि सँगै श्राद्ध गर्नुहुन्छ अरे, यो उचित हो भन्नुभयो। मैले भन्ने शास्त्र पढाइदिए, निर्णय सन्धिको चतुर्थ परिच्छेद श्राद्ध निर्णय सम्बन्धीको पाना पल्टाइदिए अनि मैले मलाई श्लोक भन्ने मिल्दैन। छुट्टिएर तपाईँहरू आफआफ्नो घरमा आफआफ्नो खानु भएको छ, आफआफ्नो पुर्खाको सम्पत्ति विभाजन गरेर आफूआफू कर्म गरिरहनु भएको छ भने तपाईँ के घरमा सप्ता लाउँदा एकै ठाउँमा लाउनुहुन्छ? घरमा ग्रह शान्ति गर्दा एकै ठाउँमा गर्नुहुन्छ? तपाईँ घरमा तुलसी रोपेर आफआफ्नो घरमा तुलसीको मर्छ, तुलसीको आहुति तपाईँ सँगै गर्नुहुन्छ? अनि तपाईँ कहिलेकाहीँ नाक टाँस्दाखेरि तपाईँको मात्रै घरमा नाक टाँस्दा हुन्छ कि चारै भाइकोमा नाक टाँस्नुपर्छ भने? मैले मलाई प्रश्न गरेँ, उहाँ जसेङ्ग हुनुभयो अनि भन्नुभयो हो रहेछ गुरु, मैले पत्याएँ। अब मलाई अरू केही भन्नुपर्छ, मैले कुरो बुझिसकेँ गुरु भन्नुभयो हिजो मलाई उहाँले। मलाई अचम्म लाग्छ, जहाँ कमी हुन्छ, जहाँ खर्च बढी हुन्छ, जहाँ चाहिँ अल्छी लाग्छ अनि सँगै गरिदिने जे पनि चल्छ, नाक टाख्नु पर्यो तपाईँको चारै भाइको घरमा जानु पर्यो, कुश राख्नु पर्यो चारै भाइको, मतलब किन राखेको त कुश चारै घरमा, एउटा घरमा राख्दा हुने रहेछ त होइन? श्राद्ध चाहिँ एउटा घरमा गर्दा हुन्छ भने तपाईँको नारायण पूजा त किन तपाईँको अलग अलग घरमा गर्नु पर्यो? यस्ता कुराहरूले तपाईँलाई मनमा चिन्तित्व ल्याउनु पर्छ। हो वास्तवमा शास्त्रले त्यही भन्छ, सँगै हुनुभएको छ, अंश लागेको छैन, एउटै घरमा टाढा होइन, 12 दाजुभाइ भए पनि फरक पर्दैन, एकजनाले गरे अरू ब्रह्मचर्यमा रहेर आफूले गर्नुपर्ने कर्तव्यहरू गरेर बसे, एकजना ठूल दाजुले गरे हुन्छ, ठूल दाजु नभए माइला साइला कान्छाले गरे हुन्छ, तर छुट्टिएर जानु भएको छ, अलग्गै हुनुहुन्छ भने अनिवार्य रूपमा तपाईँको पिण्ड अलग दिनुपर्छ। अब यहाँ कहाँनिर कुरो बिग्रिन्छ है, मैले तपाईँलाई निर्णय सिन्धुमा हेरेर बोलिरहेको छु है, एकदम ध्यान दिनुहोला। निर्णय सिन्धुले के भन्छ भने, कुनै पनि कर्म गर्दा तपाईँ एउटा बुवा अथवा आमा बित्नुभयो, तपाईँ अलग अलग हुनुहुन्थ्यो भने त्यो कर्म एक वर्षसम्म चाहिँ जुन घरमा बित्नुभयो त्यही घरमा आएर कर्म गर्नुपर्छ भनेको छ। कान्छोको घरमा बिते पनि, माइलो घरमा बिते पनि, जेठो घरमा बिते पनि, काइलो ठाइलो के छन् राइलो होइन, जहाँ बित्यो एक ठाउँमा आएर गर्ने। कहिलेसम्म गरिन्छ एक ठाउँमा? वार्षिकी श्राद्धसम्म। वार्षिकी सकेपछि फेरि आउने तिथिहरूमा आफू आफूले आफआफ्नो घरमा गर्नुपर्छ, लाचारी हुनु हुँदैन है, एउटा श्राद्ध गर्न सक्नुपर्छ। र पो तपाईँलाई पितृले पनि हेर्छन् त, म कति ठाउँमा कस्तो पनि मलाई फोन आउँछ भने, हामी 4 भाइ 5 भाइ छौं, एक साल माइसाकोमा अर्को साल कान्छाकोमा, हो यो पनि एकदम घटेको घटना हो, एक साल माइलाको घरमा अर्को साल जेठा घर, के सम्पत्ति नभएर हो कि अल्छी लागेर हो, कारण के हो त? श्राद्ध बाँडेर गर्नुपर्ने कारण के त? यसपालि तपाईँको घरमा बोलायो, अर्को साल माइलो घरमा जान्छन्, अर्को साल कान्छा घर जान्छन्, कि पितृ घुमिरहनु पर्ने हो, तपाईँको घरमा स्थिर हुन नपाउनु पर्ने? वास्तवमा पिण्ड अलग अलग आफूले नै दिनुपर्छ। कसले कस्तो घरमा मिठो पकायो, कसले कति श्रद्धाले दियो, पितृले हेर्नु पर्दैन अनि त्यसलाई आशीर्वाद दिनु पर्दैन भन्न मैले उहाँलाई यसरी भन्छु। तपाईँहरूलाई पनि यो बनेको, यो ख्याल गर्नुहोला, तपाईँले पनि पिण्ड दिँदै हुनुहुन्छ, एकदमै सावधानी भएर यो कुरा सुन्नुपर्छ तपाईँले। यो कुरा सुन्ने होइन, सुने कुरा मान्ने पनि हो, फेरि ख्याल गरौँ। फेरि धेरै ठाउँमा यो छ हजुर, आज तपाईँलाई लाग्न सक्छ आज त क्या मनको कुरा भनिदिनु भयो होइन, मलाई प्रायः जसो अलिकति म विशेष कुराहरू म तपाईँलाई खुलासा गर्छु क्या है। त्यसो भएको हुँदा हामीले एकतिर मात्रै हेरेर भएन, है एकतिर मात्र हेरौँ भने शास्त्रले अलिकति उल्टो उल्टो सिकाइदिन्छ, दसतिर हेरेर त्यसको निचोडमा शास्त्रले के भनेको हो अथवा के भन्न खोजेको हो भन्ने कुरा चाहिँ थाहा पाउनु जरुरी छ। है कार्यक्रम जतिश दर्पणको बसाइमा छौं, कार्यक्रम हरेक दिन सुन्न सक्नुहुन्छ 8 बजेदेखि 9 बजेसम्म हामी तपाईँसँगै हुन्छौं, हरेक दिनै हुन्छौं। अनि यस्तै मनमा लागेका खुल्दुलीहरू केही छन् भने राख्न पनि सक्नुहुन्छ तपाईँ, सक्नु भएन मजाले खुलेर राख्नुहोला। है अब यहाँ धेरैवटा कमेन्ट छन्, मलाई हिजोका कमेन्टहरू पनि छन्, म त्यो कमेन्टलाई सकभर पढ्ने वातावरण छैन किनभने एउटै कमेन्टहरू दोहोरिरहेका छन्, चिनाहरू नै समझेको कमेन्ट भएकाले मैले पढिन। हामीलाई विशेष कमेन्टहरू गर्नु छ भने अहिले गर्न सक्नुहुन्छ, हामी त्यसलाई पनि एकैछिनपछि निहाल्छौँ। कोही जिज्ञासु अहिले आउनु भएको छ, स्वागत गरे है। राधे राधे हजुर, हे प्रभु राधे श्याम, ए भगवान बोल्नु न फेरि, ए बोल्नु हजुर हजुर, उहाँ आफ्नै तालमा हुनुहुन्छ, आफ्नै संसारमा हुनुहुन्छ, उहाँहरू के गर्ने, प्रष्ट रूपमा हामीसँग कुराकानी गर्नको लागि तपाईँ सिधा सम्पर्कमा आउन सक्नुहुन्छ 98453 97658 र 98142376 सिधा रूपमा सम्पर्कमा आउन सक्नुहुनेछ। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा चाहिँ स्वागत गर्छु भन्दै थिएँ तर स्वागत गर्न पाइएन, फोन बिल्कुलै खाली छ। यतिखेर तपाईँले नम्बरमा फोन गर्नुभयो भने हामीसँग प्रत्यक्ष रूपमा कुराकानी नै रहन्छ, त्यसो भएको हुँदा फोन गर्न सक्नुहुनेछ। को हुनुहुन्छ स्वागत उहाँलाई गरिहाल्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? लक्ष्मीजी आरामै हुनुहुन्छ?
1: हजुर ठिकै गुरु,
0: फोन लागिरहेको छ होइन, अस्ति पनि लागेको थियो एक दिन होइन,
1: अस्ति एकचोटि लागेको थियो।
0: अनि तपाईँको घरमा श्राद्ध गर्नुहुन्छ कि गर्नुहुन्न?
1: गर्छौँ।
0: तपाईँको ससुरा सासू के के हुनुहुन्न?
1: ससुरा हुनुहुन्न।
0: ससुरा हुनु भनेपछि 16 श्राद्ध पनि गर्नु पर्यो, गरिसक्नुभयो कि अब गर्ने
1: बाँकी छ गुरु?
0: कुन तिथिमा गर्ने गर्नु भएको छ?
1: नवमी
0: तिथि। कति गते पर्यो यसपालि? अनि अहिलेसम्म थाहा छैन मैले गरेँ बा गइसक्यो कि फेरि?
1: यस्तो हुन्छ बुझ्नु, यहाँ श्राद्ध गर्नलाई हाम्रोतिर पाइँदैन क्या, बाहुन दाजु छैन। अनि त्यस्तै उसमा चाहिँ धुप मात्रै हाल्छौँ हामी चाहिँ, अनि यस्तो केही श्राद्ध गर्नको लागि एकजना गुरु हुनुहुन्छ धेरै टाढादेखि आउनुहुन्छ, एकजना मात्रै हुन्छ, सबैतिर उहाँले भ्याउनुपर्छ, त्यो भएर पछि
0: गुरु आउनुहुन्छ त्यहाँ भन्नु त। नाम थाहा छ?
1: नाम त छ, नाम भएर नभन होला गुरु अहिले
0: के थरी हुनुहुन्छ, थर भनिदिनु त।
1: थर त हामी के रे यस्तो छ, हामीले घुमेर पढाउनु हुँदैन अरे, निरला हुनुहुन्छ, उहाँ त वर्षमा जानु भएको छ, वर्षमा एकचोटि मात्रै आउनुहुन्छ।
0: ए वर्षमा एकचोटि आउनुहुन्छ, आएको बेला सबैले त्यही बेला श्राद्ध गर्छन्?
1: अरूले त घिमिरे पढाउनुहुन्छ, हामीले त घिमिरे पढाइदिनु।
0: ए यो थरसँग फरक पर्दैन कि, ब्राह्मण चाहियो नि हजुर, आफ्नो सक गोत्री हुन चाहिँ भएन है फेरि, बुझ्नुभयो कि भएन? ल ठिक छ, अनि ल अहिले अहिले तपाईँ कार्यक्रममा आउनु भएको छ, कुन रेडियो सुन्नुहुन्छ त्यहाँ? कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आज मेरो श्रीमानको बारेमा भेट्यो।
0: कति सालमा जन्मिनु भयो श्रीमान?
1: 2041 साल मङ्सिर महिनाको 3 गते आइतबार बिहानको 7 बजे।
0: बिहानको ठिक 7 बजे हो
1: हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो? सोलुखुमु जिल्लामा जन्मिनु भयो है। यहाँबाट हेर्दाखेरि 41 सालको मङ्सिरको 3 गते 7 बजे बिहान राशिको नाम चाहिँ टेक नारायण नाम आउँछ, सिंह राशि हुन्छ। के हेर्ने गर्नु भएको छ राशि? सिंह राशि
1: घरमा
0: त पैसै पैसा छ त है, राम राम। धनस्थानमा बृहस्पति स्वगृही छ, लग्नमा राजयोग परेको छ, तेस्रो ठाउँमा लग्नको मालिक र बसेको छ, एकदम पराक्रमिक मान्छे, एकदम कडा मान्छे है। आमदमी त राम्रो छ तर 38 वर्षदेखि 75 वर्षसम्म शनिको प्रभावले अहिले चाहिँ अलिकति केही झुटा आरोपहरू आउन सक्ने, स्वास्थ्य बिग्रन सक्ने खालका समस्याहरू छन् होइन। राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अरू के छ?
1: अरू उहाँको जीवन स्तर, श्रीमतीसँगको सम्बन्ध, छोरीसँगको सम्बन्ध,
0: जीवन स्तर राम्रै छ, सबै कुरा ठिक छ, आमदानी पनि राम्रो छ, राज्यको परेको मान्छे अलिकति घरमा सूर्य ग्रहण युग पनि भएको कारणले गर्दा सामान्यतया पितृको दोषहरू लाग्छ होइन। यो पितृको दोषलाई राम्ररी शान्तिहरू गरेर राम्ररी पूजा पाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है।
1: अनि उहाँले व्यवसाय गर्दा चाहिँ के बेस्ट हुन्छ होला दिदी?
0: उहाँले गर्दाखेरि होटल व्यवसाय, काठ व्यवसाय गर्दा राम्रो हुन्छ, पानीको व्यवसाय पनि फाप्छ। चार अङ्क राम्रो हुन्छ, रातो पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, छुट्टिन्छु। राधे राधे। आयु लामो साथ दिनु पर्दैन है। हजुरको मांगलिक औंसीहरू केही परे रहन्छ भने हुन्छ, परे रहेछ भने म जान्दिनँ है। उहाँले त पैसा त धेरै कमाउने खालको योग छ त, राम्रो आमदानी छ त उहाँको त, तर 38 वर्षदेखि शनि चलेको छ, यो शनिको चाहिँ शान्ति गर्नुपर्छ, अरू सबै कुरामा ठिक छ, आत्तिनु पर्दैन, ग्रह एकदम राम्रो छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र निरन्तर रहिरहनेछौ। हामी तपाईँसँग भएका विशेष कुराहरूको जानकारी अनि भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीको लागि हामी उपस्थित भइरहेका छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरुजी।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म भोजपुरबाट रमेश मगर बोल्दैछु।
0: रमेशजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो शङ्कर सभा।
0: हजुर हजुर,
2: रेडियो शङ्कर सभाबाट।
0: रेडियो शङ्खुवा सबैबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म मेरो छोरोको बारेमा।
0: साल महिना गते समय भनिदिनु त।
2: 2080 साल वैशाख महिनाको 10 गते आइतबार दिउँसोको 3:30
0: दिउँसो। कुन जिल्लामा भयो जन्म?
2: भोजपुर जिल्लामा। हेर्दा गुरु,
0: कहाँनिर पर्छ तपाईँ घर?
2: मेरो भोजपुरको यो अरुण गाउँपालिका पर्छ।
0: अरुण गाउँपालिका है। यो छोरा हो?
2: हजुर।
0: छोराको नाम चाहिँ बी भन्ने नाम आउँछ, वीरेन्द्र अथवा विष्णु, वृष राशि रहन्छ, लग्न कन्या छ, कन्या लग्न भएको मान्छेको चिन्ह राम्रो छ, भाग्यमानी हुनुहुन्छ, अलिकति चिसोबाट जोगाउनु होला, अनि घरमा फेरि तपाईँको पितृको दोष देखाउँछ है। तपाईँले पितृको लागि बिहान बेलुका यसो साँझ बत्ती, बिहान बत्तीहरू बाल्ने घिउमा असत्य राम्रो हुन्छ, सकिन्छ भने सप्त लगाउने, अरू केही छैन, आनन्द छ छैन, आत्तिनु पर्दैन है।
2: हजुर, अनि उसको बुवा मम्मीको सम्बन्ध कस्तो देखिन्छ?
0: बुवा मम्मीसँगको सम्बन्ध ठिक छैन, राम्रो छैन, राम्रै हुन्छ।
2: उसको पढाइ?
0: पढाइमा पनि राम्रै हुन्छ।
2: उसलाई कुन दिशा, कुन अङ्क, कुन रङ राम्रो?
0: दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो कालो र रातो रङ, दक्षिण र पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, भोजपुरबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको थियो। हामी तपाईँसँग छौँ र तपाईँसँग रहन्छौ, अनि हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छु। यतिखेर हाम्रो लाइनमा प्रत्यक्ष रूपमा कुराकानी गर्दै उपस्थित हुनुभएको छ कोही जिज्ञासु भने हामी उहाँलाई पनि स्वागत गर्छौ, तर एकैछिन कार्यक्रममा छोटो लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु, निरन्तर छु र तपाईँसँग निरन्तर सम्वादमा रहनेछु। यतिखेर हामीसँग दुईटा नम्बर छन्, 98453 97658 र 98173 71 फोन गर्न सक्नुहुन्छ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग रहेका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। तपाईँले यतिखेर हामीलाई फोन गर्न सक्नुहुन्छ अनि तपाईँसँग भएका धेरै भन्दा धेरै जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि? यो आवाज त सुनिरहेको आवाज हो। इन्द्रजी त आज पनि केही जिज्ञासै छ मलाई थाहा छ, भनिदिइहाल्नु त।
1: जिज्ञासा नि गुरुदेव।
0: हजुर।
1: यो हामी यो श्राद्धहरू गर्दा हामी यो दशनामीहरू अब गिरिपुरी सन्यासी हामी सन्यासी हौ होइन?
0: हजुर।
1: अनि बाहुन लगाउँछौ, बाहुन नै लगाउँछौ, लगाउँदा अनि हामी जनै लगाउँछौ जाउँ होइन?
0: हजुर।
1: अनि बाहुनले चाहिँ जनै नलगाइकन कुनै कर्मै गर्न मिल्दैन।
0: हजुर।
1: अनि हामी जनै नलगाउने चाहिँ अब रुमाल एउटा यसो काँधमा लगाएर,
0: हजुर,
1: अनि दाहिनेतिर देब्रेतिर गुरुले भन्नुहुन्छ, यो के पछाडि बनाएको नियम हो कि शास्त्रमा त्यस्तो छ जनै नलगाउनेले चाहिँ रुमाल लगाउँदा हुन्छ भन्ने छ कि के हो गुरुदेव?
0: यस्तो हुन्छ, त्यसलाई के हो भने नि,
1: हजुर,
0: रुमाल राख्नु होइन क्या, त्यो एउटा सभ्य अपसभ्य भन्ने अर्थ हुन्छ त्यसको, होइन, सुल्टो अथवा हजुरको भाषामा सुल्टो उल्टो भन्ने हुन्छ।
1: हजुर।
0: अनि कुन स्थानमा चाहिँ त्यो यो के भन्छ यसलाई, काँध खाली गरेर गरेको कर्महरू अधुरा हुन्छन्। जस्तै अझ नियमले त जनै लगाउने व्यक्तिले पनि काँधमा रुमाल राखेको राम्रो हुन्छ। फेरि जनाइ त छँदैछ होइन?
1: हजुर।
0: जनाइ हुनेले पनि काँधमा रुमाल राखेर गरेको राम्रो, अथवा के भन्छ रुमाल तौलिया के भन्नुहुन्छ तपाईँ त्यसलाई नाम होइन, पछौरी
1: चोखो
0: चाहियो, चोखो त चोखो चाहियो नि, मैले होइन श्राद्धमा
1: गरेको देख्दा चाहिँ रुमाल देखिँदैन,
0: काम पनि अधुरो हो, त्यो काम पनि अधुरो हो। किनभने शास्त्रले के भनेको छ, राम्रो कुरो उठाउनु भयो, शास्त्रले के भनेको छ भने तपाईँको चाहिँ कटी वस्त्र उत्तरीय वस्त्र प्रयोग गर्नुपर्छ क्या।
1: हजुर हजुर।
0: तपाईँले आफूले भगवान्लाई पूजा गर्दा पनि एउटा तलपट्टिको एउटा वस्त्र, कमरदेखि तलतिर एउटा वस्त्र, कमरदेखि मास्तिर एउटा वस्त्र लाउनुपर्छ भन्छ। वस्त्र भनेको त्यहाँ कुर्था लाएर कोट लाएर श्राद्ध गर भन्न खोजे होइन, कपडा खोर
1: तर
0: घाँटीमा रुमाल राख, तलपट्टि सेतो धोती लगाऊ, त्यो हो त्यसरी श्राद्ध गर भन्न खोजे हो होइन? अनिखेर चाहिँ मान्छेले कुरो बुझ्दैन क्या, कुरो बुझ्दैन अनि फेरि भनेको पनि मान्दैन, फेरि समस्या यहाँनिर छ क्या।
1: होइन, हामी
0: चाहिँ अब जनै लगाउँदैनौँ, हजुरहरूले जनै लाउनुहुन्न काँधमा रुमाल राखे भइगयो
1: होइन,
0: अब त्यो रुमाल राख्दा पनि घाँटीमा बेरेर अनि यतापट्टि राख्ने, सबै भने बेला देब्रे काठतिरको राखिरहने, दाहिने काठको तर्का यसो पहाडपट्टि खेलिदिने, अनि अपशब्द भनेको बेला दाहिने काठपट्टि र यता घाँटीपट्टि रुमाल राखेर अनि उता देब्रेपट्टिको यसो उता फ्यालिदिने पहाडपट्टि, त्यसो गर्ने हो क्या।
1: हजुर हजुर। होइन, अनि मलाई चाहिँ कस्तो कस्तो लाग्छ कि अब आमले जनै लगाएर कर्म गर्ने, अनि हामी चाहिँ जनै नलगाई
0: मैले हजुरलाई फेरि भने, ब्राह्मणले पनि मास्तिरपट्टि रुमाल राख्नुपर्छ यदि भने है, अब ब्राह्मणले फेरि हुँदैन हुँदैन, नियम पुरा गर्न हुँदैन। मैले हिजो के देखेँ भने नि, अब हजुरलाई पनि सुनाएँ अनि अरूले पनि सुन्नुहुन्छ नि त यही कुरा होइन,
1: हजुर हजुर,
0: एक ठाउँको श्राद्ध गरेको देखेको ब्राह्मण चाहिँ रातो होइन क्या, सेतो पनि होइन, पहेँलो पनि होइन, कालो वस्त्र लगाएर भनेको पाइन्ट लगाएर सर्ट लगाएर श्राद्ध गरिरहेको देखे। बिचरा त्यो ब्राह्मणै अशुद्ध छ, के श्राद्ध गर्छन् त्यो ब्राह्मणले? अनि यस्तो क्या ब्राह्मण जस्तो हुन लाज लागे छोडिदिनु क्या, पैसा छटक्कै छोडिदिनु क्या।
1: होइन अब त्यो अब बामले बाम जस्तो होइदिने, अब अघि अघि जस्तो होइदिने भइदियो भने त संसारै अर्को
0: भइसक्यो। भन्छ भने ब्राह्मणले सकभर शुद्ध वस्त्र पहिनु पर्छ, सबैले हो क्या नियम चाहिँ, तर ब्राह्मणलाई चाहिँ अनिवार्य पर्यो। यसो हुन्छ, कसैलाई कर लाग्छ, कसैलाई रहर लाग्छ क्या हजुर, बुझ्नुभयो कि भाइ?
1: हजुर हजुर, गरेपछि कर्म राम्रो हो नि त।
0: हो त्यही भनेर जाने, अब त ब्राह्मण पनि ब्राह्मण भइदिनु पर्यो। ब्राह्मणले चाहिँ ओठामा यत्रो पोको श्रुति चेपेर आएर श्राद्ध गर्न पितिक पिति थुकेर श्राद्ध गरे भने फल मिल्दैन, सिधा शास्त्रमा लेखेकै छ बकैदा। अब ब्राह्मण सुई सुई सुई सुई आउँछन्, अब त्यो कहाँबाट आएका छन् घारी, अब कुन बाटो, अब कसलाई छोरा आएका छन्, सरलक आउँछन्, न हात धुन्छन् न खुट्टा धुन्छन् होइन, न त घरमा आएर मुखुला गर्छन्।
1: घर खर्च गुरु म चाहिँ बाहुन आएपछि म पानी दिइहाल्छु, हात खुट्टा धुनु, पानीभित्र पर्नु भन्छु होइन। हामी त गृहस्थी मान्छे, हामी अब नुहाई धुवाई गर्छौँ, गाई दुन्छौँ, अनि अब सबै ठिकठाक पारो, अनि हेर्न सुन्नुहोस् न, त्यहाँबाट अनि बाहुन आउने बेला भयो भनेपछि फेरि अर्को हल्का नुहाई छ, भोलि नि गुरुदेव। अब यो खस्ती तिथि चाहिँ 2 बजे पछाडि मात्रै लाग्ने रहेछ कि
0: आज होला नि?
1: होइन, खस्ती तिथि आज 2 बजेबाट मात्रै लाग्छ, अनि म चाहिँ भोलि नै मात्रै गर्ने भन्ने छ।
0: लगाएर फेरि किन भोलि गर्ने, भोलि गरेर हुन्छ त?
1: अनि अब 2 बजे पछाडि अब बाहुन पनि त आउनु पर्यो, आफू पनि अब हुनु पर्यो, म चाहिँ सिधा मात्रै गर्छु।
0: अनि आजै गरेको राम्रो हुन्छ नि, भोलि त तपाईँको जम्मा 15 घडी मात्रै छ, 15 घडीमा पार्वण श्राद्धमा मिल्दैन, कम्तीमा 21 घडी 22 घडी हुनुपर्छ।
1: 12 बजे पछाडि त छ, म 8-9 बजेतिर गरिहाल्छु नि।
0: ए अब त्यो त तपाईँको विचार हो होइन?
1: हजुर
0: ठिक छ, त्यसो गर्नु होला, ठिकै छ है। अरू केही छ जिज्ञासा?
1: अब अरू अरू भए फेरि गरौँला, अब धेरै बोलिरहनु पनि भएन त गुरुदेव, अब यति नै, अब मैले अब यस्तै कुरा सोधेँ ल त गुरुदेव।
0: राधे राधे।
1: राधे राधे गुरुदेव।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, मनमा इच्छा आउनुपर्छ, फोन लागिरहेको छ, देखिरहनु भएको छ, उहाँलाई चिनाहरू छैन, उहाँले दिउँसो पनि फोन गर्न सक्नुहुन्थ्यो, तर उहाँलाई रेडियोबाट गरेर सबैलाई जानकारी गराउँ, यो मैले मात्रै जानेर हुँदैन भन्ने खालका उहाँको मनका भावनाहरू मैले जहाँसम्म उहाँलाई बुझेको छु। अहिलेसम्म म उहाँसँग दिउँसो फोनमा कुराकानी गरेको जस्तो लाग्दैन, यही कार्यक्रममै फोन गर्नुहुन्छ, कार्यक्रमबाटै अन्तर्वार्ता भइरहेको हुन्छ, हाम्रो है संवाद भइरहेको छ। तपाईँ पनि यस्तै जिज्ञासाहरू छन् अनि तपाईँ हामीसँग प्रत्यक्ष जोडिन चाहनुहुन्छ भने फोनबाट पनि जोडिन सक्नुहुन्छ। म अब एकैछिन, 2 जति कमेन्टहरू आएको जस्तो लागिरहेको छ, म त कमेन्टहरूलाई यहाँबाट जानकारी दिलाउँछु है। हामी यतिखेर सनातन रेडियो नेटवर्कमा आएका कमेन्टहरूलाई वाचन गर्छौँ। हाम्रो पात्रोबाट तपाईँले लेखिरहनु भएको छ भने हामीलाई यतिखेर कमेन्ट छन्, अब यो धेरैवटा कमेन्ट छन्, तर हामीले चिना हेर्ने कमेन्ट मैले पढिनँ, मैले अघि पनि भनिहालेँ, चिना हेर्ने कमेन्ट मैले पढिनँ। एउटा कमेन्ट छ, राधे श्याम गुरुदेव, म भोजपुरबाट शकुन विश्वकर्मा सनातन रेडियो नेटवर्क सुन्दैछु। गुरुदेव, मेरो एउटा जिज्ञासा, श्रीमान प्रदेशमा छन् भने श्रीमतीले देवर जेठाजुले गरेको ठाउँमा श्राद्ध गर्न मिल्छ कि मिल्दैन? अंश बन्ड भइसकेको श्राद्ध एकै ठाउँमा गरिरहेको थियो, श्राद्ध छुट्याएको छैन, भनिदिनुहोस् आभारी हुने थिए गुरु राधे श्याम। अब यो एकदम समस्याको कुरा हुन्, मैले अहिले पनि भने अंश लिइसकेपछि श्राद्ध आफ्नो घरमा गर्नुपर्छ हो, तपाईँले कुरो त बुझ्नुभयो, तर यहाँ समस्याको के भइदियो भने अहिलेसम्म श्राद्ध सँगै गर्नुभएको छ, श्रीमान हुनुहुन्न, बुहारीले मात्र छुट्टिएर अलगै गरेर कसरी चाहिँ श्राद्ध गर्ने, श्रीमान आइसकेपछि पछि श्राद्ध अन्त आफूले गर्ने, अहिले चाहिँ अब त्यो श्राद्धको दिन यसो जाने पितृलाई यसो अर्पण गर्ने, पिण्ड पूजाहरू गर्ने है, अनि धुपबत्ती गर्ने, अब त्यही त्यही खाने, अब उहाँले त त्यही गर्ने त होइन, अरू केही गर्न मिल्दैन होइन, अब त्यो गर्नु, टाढा हुनुहुन्छ भने घरमा बसेर सिधा देब्रे हुन्छ, फरक पर्दैन है, बुवालाई त्यस्तो कर लाग्दैन कि। अर्को कमेन्ट छ, राधे राधे गुरु, म कालीकोटदेखि सृजना बिक हो, रेडियो नयाँ कर्णाली सुन्दैछु गुरु, मेरो छोरीलाई आइतबार पूर्णिमाको व्रत लिनुपर्छ भन्नुभएको थियो गुरु, छोरी सानै छिन्, यसलाई कस्तो विधिबाट अगाडि बढाउन राम्रो हुन्छ गुरु? राधे राधे कृष्ण राधे श्याम भन्नुभएको छ, यो सानो बच्चाहरूको लागि आमा बुबाले बिहिबारको दिन केराको वृक्षमा पूजा गर्ने, आइतबार सूर्यलाई पूजा गर्ने, आँखालाई पूजा गर्ने, नुन नखाने यस्ता कामहरू गर्नु, छोरीलाई चाहिँ सगपर लसुन प्याज माछा मासु अण्डा यस्ता अखाद्य भन्छ हामी त्यसलाई है, अलि अपवित्र चिजहरू नखुवाइदिने त्यति गरे भइहाल्छ है। हामीसँग अरू धेरै कमेन्टहरू छैनन्, हामीसँग प्रत्यक्ष रूपमा यस्ता श्राद्ध समितिका जिज्ञासाहरू तपाईँले राख्नुभयो भने हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा गर्छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मन्जु धामी अनि दार्चुला जिल्लाबाट बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: दार्चुलाको कुन ठाउँमा हुनुहुन्छ यतिखेर मन्जुजी?
2: दार्चुलाको शैले शिखरमा छ गुरु।
0: शैले शिखरमा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? लिपुलेकबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: मेरो छोराको बारेमा हेर्न चाहन्छु।
0: साल महिना गते समय भनिदिनु छ?
2: 2070 साल।
0: 70 साल
2: माघ महिनाको 3 गते।
0: हजुर।
2: 3 गतेको राति, 4 गतेको बिहान।
0: हजुर।
2: 3:45
0: 3:45 के बारको राति, के बारको बिहान?
2: शुक्रबारको राति, शनिबारको बिहान गुरु।
0: कुन जिल्लामा?
2: दार्चुला जिल्लामा गुरु।
0: शुक्रबारको राति, शनिबारको बिहान।
2: हजुर।
0: राशिको नाम चाहिँ अश्लेषा नक्षत्रको दोस्रो पावबाट नाम जोडिएको छ, डु अक्षरबाट डुलकुमार नाम आउँछ, कर्कट राशि हुन्छ होइन?
2: हजुर।
0: द्वितीयको दिनमा जन्म भएको छ यो बच्चालाई, यतिखेर उल्का भन्ने गरेर चलाएको छ, असत्य उत्ताउलो पनि छ, पढाइमा असत्य कमजोरी पनि छ है? पढाइमा ध्यान दिनु पर्यो, यो उल्का शनिको पत्नी हो, शनि द्वादश स्थानमा गएर बसेको छ, राहुसँग टाउकोमा भोलि ठूलो समस्या नआओस् भन्न ग्रह शान्तिहरू गर्ने, ग्रह पूजापाठहरू गर्ने कामहरू गर्नुहोला है, राम्रो हुन्छ, ग्रहलाई राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजापाठहरू गरेर अगाडि बढ्नु ठिक हुन्छ, अरू आत्तिनु पर्दैन, उल्काको शान्ति गर्नु, विशेष गरी पढाइमा ध्यान दिनु, अरू घर परिवारसँगको सम्बन्ध भोलिका दिनमा राम्रो आफू हुनको लागि अहिलेदेखि ग्रह शान्तिहरू गर्दै अगाडि बढ्नुभयो भनेदेखि राम्रै हुन्छ है।
2: हजुर हजुर, भनेको मान्दैन, पढाइतिर ध्यानै जाँदैन, कुसको गर्दै पढ्दै गर्दैन, मान्दैन, मलाई मन लाग्दैन भन्छु।
0: मैले यही कुरा भनिसकेँ, अब यसको लागि शान्तिको पनि मैले उपाय भनिदिइसकेको छु, राम्रोसँग शान्ति गर्नु, अझ लामो कुराकानी गर्नु, दिउँसो पनि फोन गर्न सक्नुहुन्छ है।
2: हजुर
0: बुझ्नु त?
2: हजुर हजुर।
0: बाँकी
2: अरू अब यस्तो गरेर शान्ति गरिसकेपछि
0: मैले त्यही कुरो अहिले पनि भनिसकेँ, त्यही ठिक हुन्छ भन्न मैले शान्ति गर्नु है भनेको। चार अङ्क राम्रो हुन्छ, सेतो रङ राम्रो हुन्छ, कालो रङ पनि राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्थ्यो हामीसँग, र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार धेरैभन्दा धेरै कुरामा हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छौ। हामी तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको तपाईँहरूलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे। हजुर
2: राधे राधे।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म ओखलढुङ्गाबाट बोलेको
0: थिएँ। हजुरको आवाज एकदम थर्केर आइरहेको छ हजुर। हजुर हजुर
3: सुन्नुहुन्न गुरु,
0: को बोल्दै हुनुहुन्छ अरे?
3: म तारा देवी राई गुरु ओखलढुङ्गाबाट।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ हजुर?
3: मेरो छोराको बारेमा गुरु।
0: भन्नु त, साल महिना गते समय?
3: 2060 साल
0: वैशाखको।
3: हजुर वैशाख महिनाको।
0: हजुर
3: 24 गते बुधबार।
0: कति गते?
3: 24 गते।
0: 24 गते बुधबार कति बजे?
3: बिहान 4 बजे।
0: बिहान ठिक 4 बजे हो?
3: हजुर गुरु।
0: कुन जिल्लामा?
3: ओखलढुङ्गा जिल्ला।
0: को हो यो मान्छे?
3: मेरो छोरा।
0: छोराको कति गते राति कति गते बिहान भएको जन्म हो?
3: 24 गते राति 24 गते बिहान बुधबार।
0: के बारको राति के बारको बिहान हो यो?
3: 23 गते राति।
0: मैले गते सोधिनँ तपाईँलाई, बार सोधेँ। कति के बारको राति के बारको?
3: मङ्गलबारको राति बुधबारको बिहान।
0: तपाईँको छोराको नाम कोमल नाम आउँछ, मिथुन राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको रहेछ। के राशि हेर्ने गर्नु भएको छ अहिलेसम्म?
3: मिथुन राशि नै गुरु, कसैले चाहिँ केन्द्र हो भनेर भन्छन्।
0: केन्द्र होइन, फेरि पनि भने मैले अब यो कसले के भन्छन् भन्नेको भन्दा पनि 60 सालमा जन्मेको हो, वैशाख महिनामा जन्मेको हो, 23 गतेको राति 24 गते बिहान सूर्य उदय भन्दा पहिलेको समय ठिक 4 बजे हो पक्का भने पुनर्वसु नक्षत्रको दोस्रो पावर नाम जुर्छ, राशिको नाम कोमल नाम आउँछ होइन, राजयोग परेको छ, उन्नति राम्रो गर्छन्, प्रगति राम्रो गर्छन्, मान्छे असाध्यै टाटा छन्। अहिले अलिकति शनि ग्रह 30 वर्षमा शनि चलेरहेछ, अलिकति शनिले थोरै मात्र बिगार्यो, नभए ग्रह असाध्यै राम्रो छ, उन्नति धेरै राम्रो हुनुपर्छ छोराको त, धेरै राम्रो छ।
3: हजुर गुरु अहिले त पढ्दैछ,
0: राम्रो छ पढाइ पनि ठिक छ, अलिकति शनिको एकचोटि राम्रोसँग शान्ति गर्नुभयो भने झन् राम्रो हुन्छ है। बुवा आमासँगको सम्बन्ध राम्रो छ, दाजुभाइसँग अलिकति कुरो मिल्दैन बरु, दाजुभाइको घरमा चाहिँ राहु गएर बसेको छ, अरू कुरा सबै राम्रो छ, यो शनिको शान्ति गरेर राहुको पनि बरु शान्ति गरिदिनु है, तीर्थस्थान गुरु राहु शान्ति निमित्त भनेर यसरी भन्न संकल्प मिलाउनु भयो भने राम्रो हुन्छ। शनि र राहुको शान्ति गर्नु, पूजापाठ गर्नु, आत्तिनु पर्दैन, धेरै राम्रो मान्छे बन्छन्, इन्जिनियर डक्टर पढ्ने खालको योग छ, भाग्य त त्यस्तो राम्रो छ नि भाइ। हजुरको आवाजै बुझेन,
3: अरू सब्जेक्ट लिएर पढ्यो गुरु।
0: त्यो त तपाईँले मैले भने त शनि भन्ने ग्रह लागेको थियो, शनिको शान्ति गर्नु भएन त्यही भएर बिग्रियो, अहिले पनि केही बिग्रियो छैन, राम्रोसँग शान्ति गर्ने जे विषय पढायो त्यो असाध्य राम्रो हुन्छ, पढाइमा खोट छैन बच्चालाई है।
3: गुरु यो शनिको शान्ति चाहिँ गरिदिनु पर्यो,
0: शनिको शान्ति 23,000 पल्ट जप गराउनु पर्यो, तृतीय स्थानको कुर राहु यसको पनि 18,000 जप गर्नु पर्यो, अनि रुद्री चण्डी शान्तिका दाय पाठहरू गरिसकेपछि धेरै राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
3: गुरु। अनि यो रङ
0: रातो रङ पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, 8 अङ्क राम्रो हुन्छ, अहिले छुट्टिन्छु, धेरै राम्रो चिना छ है, धेरै राम्रो, सूर्य पनि उच्च छ। हजुर राजा समानको मान्छे हो, यसलाई जागिरको कुरै नगरौँ न, तपाईँले पहिले ग्रह शान्ति गर्नुहोस्, यो मान्छेको 4 वटा चिना उच्च छ, कुण्डली उच्च छ, के अरे ग्रह उच्च छ होइन, 4 वटा ग्रह उच्च हुने मान्छे राजा समान भन्दा ठुलो मान्छे हुन्छ, आत्तिनु पर्दैन है, अहिले छुट्टिन्छ राजा।
3: घरको वास्तु कस्तो छ होला गुरु?
0: सबै ठिक छ।
3: हुन्छ गुरु, हस् गुरु, धन्यवाद। राधे राधे गुरु।
0: राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, कहिले कहीँ त साह्रै राम्रो चिना आउँछ हौ है, तर के गर्नु, कहिले काहीँ यति राम्रो हुन्छ नि, यस्तो नयाँ कपडा लायो अनि थोरै मात्रै पनि दाग लाग्यो भने के हुन्छ कपडा थाहा छ, सबै बिग्रिन्छ नि होइन, त्यस्तै चिना राम्रो छ तर बेलामा गर सक्थे, नगरिदिएपछि कुरो बिग्रिने हो क्या, एकदम समस्या त्यहाँनिर छ क्या हजुर, त्यही भएर तपाईँहरू पनि एकदमै ध्यान दिनु होला है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास हामी गरिरहेका छौं। हामीसँग कमेन्ट पनि छैनन्। हामीसँग यतिखेर अब फोनमा सम्पर्क गरेर दुईटा नम्बर छन्, 98453 97658 र 98142 73601 फोन गर्दै तपाईँहरूसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास गर्छौं। 9814273601 यो नम्बरमा फोन गर्नुहोला वा 9845397658 सम्पर्क गर्नुहोला। दिनैभरि हामी तपाईँको फोन सम्बोधन गरिरहेका छौं। हिजो धेरै व्यक्तिले फोन गर्नुभयो, धेरैवटा प्रश्न आए, प्रश्न एउटै दोहोरिन्छन् अनि हामीलाई त्यसको उत्तर दिइरहेका छौं र तपाईँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सीधा रूपमा सम्पर्कमा आउने तपाईँ प्रयास गर्नुपर्ने हुन्छ। यतिखेर हामी तपाईँको बारेमा प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौं। नेपालभरबाट सुनिरहनु भएको छ, आज पञ्चमी श्राद्ध आजै हो, भोलि आजै षष्ठी श्राद्ध पनि हो, भोलि सप्तमी श्राद्ध हो, आज एकसाकी रहनुहोला सप्तमी श्राद्ध हुनेले, अनि भोलिदेखि फेरि लगातार छ, आज एउटै दिनमा दुईटा श्राद्ध खप्टेको छ, भोलिदेखि त्यस्तो समस्या छैन। सबै सबैलाई आशीर्वाद, पितृले तपाईँको घरमा वास गर्नुहोस् र तपाईँको घरमा सुख शान्ति ल्याउनुहोस् भन्ने कामना सहित भोलि म 8 बजे उपस्थित हुन्छु। आजलाई आज्ञा दिनुहोस्। राधे श्याम।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029

0: आघात नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा
0: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल खादबारी नगरपालिका एक हाट लाग्ने टुडी खेल छेउ शंखुवा सभा फोन नम्बर 0295 62 320 र 98 420 50 541
3: This is Radio Shankhuwa Sabha 95.5 MHz
4: खुशी

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई चामबासमा गैराती सुक्खा पहिरो खस्दा अवरूद्ध राजमार्ग सञ्चालनमा आएको छ। पहिरो एकातर्सी पन्छाएपछि अहिले सो खण्डमा सवारी सञ्चालनमा आएको हो। पहिरो खसिरहेको कारण रातीमा थप जोखिम हुने भएकाले एकतर्फी पहिरो पन्छाएर सवारी सञ्चालन गरिएको धादिङका ट्राफिक प्रमुख शिशिर थापाले बताए। अहिले राजमार्गमा सवारी चाप अत्यधिक रहेको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्ने सम्भावित कार्यसूची छ। यसै गरी बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक, नागरिक लगानी कोष 3 संशोधन विधेयक र भुक्तानी तथा फरछोट 1 संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै राष्ट्रसभाको बैठक पनि आजै बस्दैछ। अपरान्ह 1:15 सिंहदरबारमा बस्ने बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्। झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनपछि नेकपा एमाले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ। आज दिउँसो 3 बजे पार्टी कार्यालय च्यासलमा आयोजना गर्ने भनिएको शपथ ग्रहण कार्यक्रम भोलि अपरान्ह 3 बजेलाई सारिएको हो। नेता बस्नेतको आजै दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 2009 साल असोज 25 गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेता मध्ये एक थिए। पञ्चायती व्यवस्था विरूद्धको राजनैतिक संघर्षका क्रममा उनले करिब 17 वर्ष जेल जीवन बिताएका थिए। लामो समयदेखि क्यान्सर रोगबाट पीड़ित बस्नेतले गैराती उपचारका क्रममा निधन भएको हो। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देवालले पार्टीको 15 महाधिवेशन अन्तर्गत आजदेखि शुरू हुने ओडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता कार्यकर्तालाई अपील गरेका छन्। देवालले आज बिहान अपील जारी गर्दै देशैभरका 6743 ओडामा एकैसाथ शुरू हुने अधिवेशन विधि र प्रक्रिया पूरा गरेर सम्पन्न गर्न आग्रह गरेका हुन्। यस्तै नेपाली कंग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयनको काम अघि बढ़ाइरहेका बेला पूर्व सभापति शेरबहादुर देउवा पक्षले आजदेखि समानान्तर महाधिवेशनको प्रक्रिया शुरू गर्दैछन्। देउवा पक्षले आज देशभर ओडा अधिवेशन गरेर क्षेत्रीय प्रतिनिधि र ओडा कार्य समिति चयन गर्ने तयारी गरेको हो। देउवा पक्षको महाधिवेशन आयोजक समितिको संयोजक दीपक कुइकेलका अनुसार सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ। जिल्ला सभापतिले अधिवेशन गराउन नचाहेका जिल्लामा छुट्टै संयोजक तोकेर निर्वाचन गराउने व्यवस्था गरिएको छ।

0: विपदपछि तपाईँ वा तपाईँका बाल बालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा, दुर्व्यवहार, बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
1: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 र सीएमसी नेपालको 1810500402 सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
0: समस्या मनमै नराखौं, सहयोग मागौं।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, देशमा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: अर्किन खोज्ने।
1: हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
1: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रु मैत्री बनाउन बाटो इजाजत अर्थात रूट परमिटसँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य गराउने तयारी गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारी साधनको नियमित अनुगमनलाई प्रभावकारी बनाउँदै यात्रुको सुरक्षासँग प्रत्यक्ष जोड़िएका विषयमा कड़ाई गर्ने तयारी गरेको हो। त्यसका लागि सम्बन्धित निकायसँगको समन्वयमा सार्वजनिक सवारीको अवस्था, आवश्यक कागजात, रूट परमिट तथा सुरक्षा उपकरणको नियमित परीक्षण गरिने भएको छ। उत्तर एटलान्टिक सन्धि संगठन नेटोले कलिनिनग्राद क्षेत्रलाई रूसबाट अलग गर्ने प्रयास गरेमा मस्कोले सो विरूद्ध परमाणु हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ। सो चेतावनी रूसले नेटोलाई

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: खोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्ख सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615-39444
5: र 0295901055।
7: More style, more design. Total Tailors.
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
9: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपद मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
10: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
12: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
12: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
12: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
12: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
12: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: थप जानकारीको लागि 029562061,
12: 029573315
11: र 98520170
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
11: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
12: सम्पर्क नम्बर 029590667 र 98420226।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धपुरबाट दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि,
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 9860946400
10: र 9919327775।
11: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।

0: गर्लफ्रेन्ड गीताञ्जली
1: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन् त यक्को मतिना जी छन् त यक्को यक्को मतिना।

हुन्छ। रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।

0: विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा संचालित नेपाल नेत्र ज्योतिषम पेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
0: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
0: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
0: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029562061,
1: 029573315
0: र 98520170
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
2: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 029140084 र 98040045827।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल।

0: खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 02553504040 तथा 98243464488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।

0: व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङको दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: घरको झ्याल ढोकामा आल्मोनियम र

0: चलाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
2: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खाँदबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँदबारीका निमछिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू:
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी एक, सङ्खुवा सभा।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852558344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले भू सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 MHz।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842578041 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, खाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
7: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98-5-20-28-646।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
11: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: कांग्रेसले गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबूत बनाउन पनि महाधिवेशन महत्वपूर्ण छ। पार्टीभित्रको मतभेदलाई 15 महाधिवेशन मार्फत समाधान गरेर कांग्रेसलाई थप मजबूत बनाउने प्रण गरेको देउवाले बताउनु भएको छ। देउवा पक्षले छुट्टै रूपमा वडा अधिवेशन शुरू गर्दैछ। विधि र प्रक्रिया पूरा गरेर बडा अधिवेशन सम्पन्न गर्न देउवाको अपील

जाजरकोटका सागुतरा सिर्के जिउला मोड ट्रेबल पुल, सालमा खोला पुल, छेडा चाँदे जुम्ला सड़कको 30 किलोमिटर खण्ड र सक्लाखारी बयाल लिम्सा सड़क रूग्न सूचीमा छन्। सागुतरा सिर्के जिउला र सालमा खोला पुलको म्याद 2080 माघमै सकिएको छ। कालीकोट, दैलेख, डोल्पा, हुम्ला, मुगु र रूकुम पश्चिमका सड़क तथा पुल आयोजना पनि रूग्न अवस्थामा छन्। कालीकोट सेरीपान्तडी पाध्यघाट सड़कको ठेक्का 2077 जेठ 11 भएको थियो। हुम्लाको लालीबगर ओलाथली मोड ट्रेबल पुलको ठेक्का 2079 जेठ 27 भए पनि काम शुरू भएको छैन। कतिपय आयोजनाको ठेक्का सम्झौता भएको 5 वर्ष पुगिसकेको छ। निर्माण अघि नबढ़दा लगानी उपयोग हुन सकेको छैन र नागरिकले अपेक्षित सुविधा पाउन सकेका छैनन्। भौतिक पूर्वाधार मन्त्री मिलन खड्का रोकाले काम नगर्ने ठेकेदारमाथि समयमै कार्यवाही नहुँदा आयोजना अलपत्र परेको बताइन्। मन्त्रालयका सचिव अर्जुन कुमार बमले त्यस्ता ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढ़ाउने बताए। कर्णालीका 19 आयोजना अलपत्र यो खबरपछि अब सड़कको अपडेट। गुल्मीमा अवरूद्ध मुख्य 3 सड़क पूर्ण रूपमा सुचारू भएका छन्। गुल्मीमा अवरूद्ध मुख्य 3 सड़क पूर्ण रूपमा सुचारू भएका छन्। कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र रूद्रभेडी वामी सड़क सञ्चालनमा आएका हुन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार एक हप्तादेखि अवरूद्ध कालीगण्डकी करिडोरका विभिन्न ठाउँमा पहिरो हटाएपछि बुधबार साँझदेखि सड़क सुचारू भएको हो। कालीगण्डकी गाउँपालिका 2 राक्से सहित 4 ठाउँमा पहिरो खसेपछि करिडोर अवरूद्ध भएको थियो। मदन भण्डारी राजमार्ग अन्तर्गत रूप क्षेत्र गाउँपालिका 1 साल बिसौनामा अवरूद्ध सड़क यसअघि एकतर्फी सञ्चालनमा थियो। अहिले उक्त सड़क पूर्ण रूपमा सञ्चालनमा आएको छ। रूद्रवेणी वामी सड़क खण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिका 7 सिस्नेभिरमा सड़क अवरूद्ध थियो। सत्यवती गाउँपालिका 6 स्थित उल्ली खोलामा बाढ़ीले सड़क नै कटान गरेको थियो। उक्त सड़क पनि सुचारू भएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो। स्थानीय पालिका, सम्बन्धित सड़क कार्यालय र निर्माणाधीन सड़कका निर्माण व्यवसायीसँग समन्वय गरेर सड़क खुलाइएको हो। बुधबार साँझदेखि गुल्मीका 3 मुख्य सड़क पूर्ण रूपमा सुचारू भएका छन्। रेसुङ्गा विमानस्थल हुँदै जाने सहायक मार्ग भने सड़क भाषिदा अवरूद्ध छ। रेसुङ्गा नगरपालिका 10 सिमीचौरमा सड़क अवरूद्ध हुँदा सिमीचौर र राङबाससँगको सड़क सञ्जाल टुटेको छ। गुल्मीमा अवरूद्ध मुख्य 3 सड़क पूर्ण रूपमा सुचारू अब डुबानपछि घर फर्किनेहरूको खबर। नारायणीको डुबानमा परेर सुस्ता छोडेका सबै घर फर्किएका छन्। 6 दिन अघि नारायणी नदीको बाढ़ी सुस्ता पसेर डुबान भएपछि गाउँ छोडेका सबैजसो परिवार सुस्ता फर्किएका छन्। सुस्ताका 1451 जना मध्ये 128 जनालाई उद्धार गरेर नारायणी वारीको बीपी मापीमा लगिएको थियो। प्रहरी निरीक्षक टेक बहादुर घर्तीका अनुसार उद्धार गरिएका सबै 128 जना सुस्ता फर्किएका छन्। उनीहरू घरको सरसफाईमा लागेका छन्। होल्डिङ सेन्टरमा रहेका थारू टोलका 75 घर परिवार भने अझै त्यही छन्। बाढ़ीले थारू टोलका अधिकांश घर भत्किएर बस्न नसकिने भएपछि उनीहरू होल्डिङ सेन्टरमै आश्रय लिन बाध्य भएका हुन्। सुस्ताका 210 घर मध्ये अधिकांश घर डुबानमा परेका थिए। कतिपय फुस्का छाना भएका घर छानासम्म बालुवाले पुरिएका छन्। स्थानीय बालुवा निकालेर घर सफा गर्न व्यस्त छन्। मुन्सी हरिजनका अनुसार धेरै घरको छानासम्म बालुवा भरिएको छ। खेतीबाली, अन्नपात र गोठ समेत काम नलाग्ने अवस्थामा पुगेका छन्। गत 10 र 11 गते नारायणी नदी सुस्ता पसेपछि 128 जनालाई डुंगामा राखेर र बोकेर 2.5 किलोमिटर पश्चिममा रहेको बीपी मापीमा लगिएको थियो। सुस्ता गाउँपालिका वड़ा नम्बर 5 मा 210 घर परिवारका 1451 जना बस्छन्। नेपाली भूभाग आउजाउ गर्न उनीहरूले 1500 मीटर लामो झोलुङ्गे पुल तर्नुपर्छ। गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले तटबन्धका लागि कम्तीमा 5 अर्ब रूपियाँ आवश्यक रहेको र तत्काल खाद्यान्न चाहिएको बताउनु भएको छ। नारायणीको डुबानमा परेर सुस्ता छोडेका सबै घर फर्किए। अब लागू औषध सम्बन्धी खबरमा जाउँ। 2.5 महिनामा लागू औषध सहित 50 जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले चालू आर्थिक वर्षको साउनदेखि असोज 14 गतेसम्म लागू औषध ब्राउन सुगर सहित 50 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 1 महिला छन्। साउन 29 गते बर्दिया प्रहरी र लागू औषध सत नियन्त्रण ब्यूरो शाखा नेपालगंजको टोलीले बडैयाताल गाउँपालिका 2 फुटाहामा 349 ग्राम 250 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरेको थियो। भारतको बलैगाउँ हुँदै नेपालतर्फ आउँदै गरेका 52 वर्षीय दिवेक सुनार खडाउ परेका थिए। साउन 9 गते मनोज चौधरी र प्रकाश खड्काबाट 2 ग्राम 150 मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। साउन 8 गते अभिषेक केसीलाई 960

0: टेलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको थियो। असोज 6 गते मुख्तार अहमद खानबाट 740 मिलिग्राम ब्राउन सुगर बरामद भएको सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए। प्रहरीले भदौ 18 गते एक दिनमै 6 जना र असोज 14 गते 2 जनालाई लागू औषध सहित पक्राउ गरेको जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको
1: तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सह पाइलटको आक्रमणमा परेका भारतीय पाइलट स्मिथ मच्छरको प्रशंसा गर्नुभएको छ। वहाँका अनुसार पाइलट मच्छरले प्रतिकार गर्दै यात्रु र चालक दललाई सह पाइलटलाई नियन्त्रणमा लिन सहयोग गर्नुभएको थियो। दुबईबाट तेल अभिवका लागि उडेको फ्लाई दुबईको विमानका सह पाइलटले मुख्य पाइलटमाथि आक्रमण गरेपछि विमान करिब 14,000 फीट तीव्र गतिमा तल झरेको थियो। त्यसपछि विमानको मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गरिएको थियो। विमानमा 174 जना सवार रहेको र सबै सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ। घाइते पाइलट मच्छरको साउदी अरेबियाको अस्पतालमा उपचार भइरहेको भारतीय दूतावासले जनाएको छ। फ्लाई दुबईले अनुसन्धान पूरा नहुँदासम्म इजरायलका लागि आफ्ना उडान स्थगित गरेको छ। नेतान्याहुले सह पाइलटले विमान दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै यात्रु र चालक दलले ठूलो दुर्घटना रोक्न भूमिका खेलेको बताउनु भएको छ। वहाँले पाइलट मच्छरले असाधारण बहादुरी देखाएको बताउनु भएको छ। यात्रुहरूले ककपिट नजिकै झगडा शुरू भएपछि हस्तक्षेप गरेको बताएका छन्। इजरायलको विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध बिगार्ने उद्देश्यले गरिएको आतंकवादी आक्रमणको प्रयास भनेको छ। रक्षा मन्त्री इजरायल काजले पनि यसलाई जिहादी आतंकवादी आक्रमणको प्रयास भन्नुभएको छ। यद्यपि घटनाको कारण उद्देश्य र प्रकृतिबारे अनुसन्धान भइरहेको छ। सम्भावित अपहरणको संकेत आएपछि सेनाले लडाकु विमान परिचालन गरेको इजरायली संचार माध्यमले जनाएका छन्। सम्भवम निर्वाचनको केही साता अघि भएको हो। को पाइलटको चक्कु आक्रमणपछि पनि विमानलाई अवतरण गराएका भारतीय पाइलटको प्रशंसा भयो। अब अर्को स्टोरी, दुई दशकपछि अमेरिकी सेनाले छाड्यो इराक। अमेरिकी सेनाले इराकमा दुई दशक लामो सैन्य उपस्थिति अन्त्य गरेको छ। सन् 2003 सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण गरेको थियो। सन् 2011 अन्त्यमा फिर्ता भएको अमेरिकी सेना तीन वर्ष नपुग्दै फेरि इराक फर्किएको थियो। सन् 2014 2017 इस्लामिक स्टेट विरूद्धको युद्धमा इराकी सेनालाई सहयोग गर्न अमेरिकी सेना इराक फर्किएको थियो। इराकमा इस्लामिक स्टेट सन् 2017 र सिरियामा सन् 2019 पराजित भए पनि बाँकी लडाकु विरूद्ध कार्यवाही गर्न गठबन्धन सेना इराकमा बस्दै आएका थिए। दुई दशकमा 400-500 अमेरिकी सैनिकको मृत्यु भएको छ। इराक र अमेरिका बीच सन् 2024 दुई वर्षभित्र गठबन्धनको सैन्य उपस्थिति अन्त्य गर्ने सहमति भएको थियो। सहमति अनुसार अमेरिकी सेनाले बुधबार इराक छाडेको हो। गठबन्धनका सैनिकले यसअघि देशभरका सैन्य आधार छाडेर आफ्नो उपस्थिति उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित गरेका थिए। इराकका प्रधानमन्त्री अली अल जैदीले गठबन्धन सेना फिर्ता भएको भोलिपल्ट 1 अक्टोबरलाई सम्प्रभुता दिवस बनाउने घोषणा गर्नुभएको छ। तर राज्यको नियन्त्रण बाहिर रहेका हतियार र इरान समर्थित सशस्त्र समूहको विषय समाधान गर्नुपर्ने चुनौती कायमै छ। कुर्दिस्तान क्षेत्रका बासिन्दाले गठबन्धन सेना फिर्तापछि ड्रोन आक्रमणबाट सुरक्षाबारे चिन्ता जनाएका छन्। इराकी सुरक्षा अधिकारीहरूले अमेरिकी सेना फिर्तीपछि इस्लामिक स्टेटका लडाकु फेरि सक्रिय हुन सक्ने बताएका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा स्क्र्याच कप अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

नेपालले साफ च्याम्पियनशीपको चौथौ संस्करण गुमाउने निश्चित भएको छ। प्रतियोगितामा सहभागी हुन नेपाललाई 30 सेप्टेम्बरसम्मको समय दिइएको थियो। त्यसका लागि अखिल नेपाल फुटबल संघमाथि फिफाले लगाएको निलम्बन फुकुवा हुनुपर्ने थियो, तर निलम्बन कायम रहेपछि नेपाल प्रतियोगिताबाट बाहिरिने भएको हो। सन् 1900

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98-163-51-107 र 98-03-96-289। खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-525-55-768 98-525-55-768।
5: साथै 98-525-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47 98-00-90-0062।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
9: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सीजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खादबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852-085-364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
10: नमस्कार है वडाध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
18: आयो सबको घर घरमा आयो।
19: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
19: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842577841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
21: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
22: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
23: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
22: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
23: हाम्रा सेवाहरू
22: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
23: दाँत खोल्ने, दाँत सफा गर्ने,
22: दाँतको एक्सरे गर्ने,
23: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
22: झिक्न मिल्ने आरपीडी लगाइने,
23: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
22: बाङ्गो टिङ्गो दाँत मिलाइने,
23: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
22: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
23: सम्पर्क नम्बर 0295906667 र 9842267676।
22: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
23: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
22: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, संखुवा सभा।
23: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
22: प्रोप्राइटर लक्ष्मी काफले।
23: सम्पर्क 9843447262,
22: 9010555585
23: र व्हाट्सएप नम्बर 9852028646।
0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
23: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
23: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
23: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
23: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
23: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
3: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: presents.
1: Can we go on a date? सुन्नुहोस् न, एउटा कुरा भन्नु थियो।
2: ओए, तँलाई मन पराउँछ के? बुझिनस्?
3: अच्छा, यसरी नै हुन्छ र? अलि सुरिलो भाकामा भने पो भेना पट्टिनु हुन्थ्यो त।
1: अनि मलाई गाउन कहाँ आउँछ के नि?
3: हे, टेन्सन नलिनु क्या, मैले भाका त मिलाइदिइहाल्छु नि। हजुरले चित्तमा जस्तो मुख चलाइदिनु न।
0: के को हल्ला हो?
3: अनलाइन क्लास, अनलाइन क्लास।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखा सभा 95.5 मेगाहर्ज।
1: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन

0: कुन्दन भएको पाप थियो कुनि।
1: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025 535 040 तथा 9824346488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।

0: 0725260161
1: 0295703315
0: र 98525607177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सम्खुवा सभा ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
0: किन र काका
1: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
0: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
1: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
0: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सम्खुवा सभा
0: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
0: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा एक तला चाँदी उपहार दिइनेछ
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सम्खुवा सभा
0: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली
1: सम्पर्क 0294400084 र 98040485827
2: खुसीको खबर तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ फोन नम्बर 0295572067 मोबाइल 97438640084
3: संचारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो संघ सभा 95.5 मेगाहर्ज

मेरो जुन के बिचरा अहिलेसम्म मलाई भात परेकै बसेको होले म बजार जुन कस्तो खतम थियो अरे त्यसले जाडो धोएर बाँचेर आएको मलाई मेरो बुढी बुढी भन्दा ओ डार्लिङ आई लभ लभ यु माई सातो पुत्र फ्लाइ आफ्टर सी यु ला

0: गरेमा
1: भन्
0: चलचित्र पर्दैछ गीत सुन्छस्?
1: सुनाउ न त।
0: ल, तँ पनि गा है त।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasabha, 95.5 MHz.
1: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना. तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला. सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089. खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट.
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ.
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवासभा.
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
2: प्रोप्राइटर लक्ष्मी काफ्ले.
3: सम्पर्क 9843347262,
2: 9010555580
3: र वाट्सएप नम्बर 9852028646.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901555।
4: More style, more design. Total Tailors.
5: Surprise! Jenny, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो?
6: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842954801, जनक पौडेली, 9852558344 र 0295602448।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्कुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
9: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
12: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9860946000
10: र 9919327375।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा।
15: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

रेडियो सङ्खुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-66। घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल बैंक सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-00-62।

0: 5841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: नमस्कार है वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्न आउनु भएछ?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
6: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 9842082776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुजुर्गबाट दूरसञ्चार जाने बाटो।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
0: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 9852165580 र 9841-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी एक, सम्खुवा सभा।

0: त्यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो.
1: Celebrating the history and future of Sankhaspa, Radio Sankhaspa 95.5.

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-8
4: जनक पौडेली, 98520-58-344 र 029-560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लीतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-76-75।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
12: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
15: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
16: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
15: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।
17: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
18: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
17: हाम्रो सेवाहरू
18: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825201580 र 9841081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।
19: आयो सबको घर घरमा।
20: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
22: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनाङको हिमलुङ हिम पहिरोमा

परेका थप चारजनाको सपथेला ज्यान गुमाउनुको संख्या 11 जना पुग्यो। रसुवा बाढीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्रैक खुल्यो। भोलि रात्रिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य। बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण। सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए। अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिमनदीको बरफ 1 वर्षमै 5.5% घट्यो। पछिल्ला वर्षहरूमा हिमनदी पग्लने क्रम तीव्र बन्दै। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा विपत्ता मध्ये आज थप 4 जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जालमा लेख्दै पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला पारेको जानकारी गराएको हो। यसअघि 7 जनाको शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकामा 11 जनाको शव भेटिएको छ भने अझै 5 जना बेपत्ता छन्। खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ। खेल हिमलुङ हिमालको आदर्श शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्रैक खोल्ने काम सम्पन्न भएको छ। ट्रैक खोलेसँगै सर्वसाधारणको आवाज जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँगको जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको गल्छी बेत्रावती सड़क खण्डमा ट्रैक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाई छ। यसैबीच ट्रैक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ। नुवाकोटतर्फ बेली ब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेली ब्रिज जडानको काम तयारी शुरू भएको छ। रसुवातर्फको बेली ब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरण पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो। आउँदो 1 हप्ताभित्र बेली ब्रिज जडान सम्पन्न गर्ने लक्ष्य रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर साईले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकलाई सार्वजनिक

0: उम्मेद्वार बीच प्रतिस्पर्धा गराउने प्रस्ताव छ। साथै निजामती कर्मचारीले लोकसेवा आयोगका तयारी कक्षामा पढ़ाउन, राजनीतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसै गरी विधेयकमा मुख्य सचिवको कार्यकाल 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष तोकेको छ भने कर्मचारीको उमेर हद 58 बढ़ाएर 60 वर्ष पुर्याएको छ। महिला कर्मचारीका लागि पहिलो पटक महिनावारी विदाको व्यवस्था प्रस्ताव गरिएको छ भने सेवा प्रवाहलाई प्रविधि मैत्री र पारदर्शी बनाउन डिजिटलाइजेशन तथा हरेक निकायमा सदाचार इकाई खड़ा गर्ने लक्ष्य रहेको छ। यस वर्ष अर्थात सन् 2026 को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 को सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 को सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटेकोशी बाढ़ी र असोजको 8-11 गतेसम्मको वर्षा कारण पर्यटक को संख्या घट्ने चिन्ताका बीच संख्या बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटकमध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक नेपाल आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 70% भन्दा बढ़ीले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधाको रात प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रको अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ धारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। अब विदेशको खबर। स्विजरल्याण्डका हिम नदीले यस वर्ष आफ्नो

0: बरफको मात्रा 5.5% गुमाएका छन्। अत्यधिक गर्मी र जाडो याममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्। ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्ला 5 वर्षमा मात्रै स्विजरल्याण्डको हिमनदीमा रहेको बरफको मात्रा झण्डै 1/5 घटेको छ। ग्लामोसका प्रमुख तथा हिम विज्ञानका प्राध्यापक म्याथिया ससले अल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताउनु भएको समाचार संस्था एफले जनाएको छ। यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विजरल्याण्डका हिमनदीबाट झण्डै 22 खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान छ। यो झण्डै 91 लाख जनसंख्या भएको स्विजरल्याण्डको वार्षिक पानी खपतको 4 गुणा हो। स्विजरल्याण्डले आफ्नो आधाभन्दा धेरै बिजुली र जलविद्युतबाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोड़िएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले काश्य पदकका लागि शनिबार नै खेल्नेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी भित्रावती सड़कमा ट्रक खुल्यो। भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिम नदीको बरफ 1 वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिम नदी पग्लने क्रम तीव्र बन्दै। रसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने।
1: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
1: एनबीएल सर्वसुलभ आवास कर्जा,
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
8: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यसपालिको दशैंमा काठमाडौँ उपत्यकाबाट 10 लाखसम्म यात्रु बाहिरिने अनुमान गरेको छ। समितिले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार घटस्थापनादेखि नै यात्रुको चाप बढ़ने र फूलपातीको दिन सबैभन्दा धेरै 1,13,000 जनासम्मले उपत्यका छाड्ने प्रक्षेप पनि छ। यात्रु ओसार्न झण्डै 65,000 गाड़ी आवश्यक पर्ने र नागढुङ्गा नाका हुँदै बाहिरिने मध्ये झण्डै 55% गाड़ी नारायणगढ़तर्फ जाने अध्ययनले देखाएको छ। चाडबाड़का बेला सड़क दुरावस्था र समन्वय अभावले हरेक वर्ष टिकट नपाउने समस्या दोहोरिने गरेको छ। यस वर्ष यात्रा सहजीकरणका लागि अनलाइन टिकट बुकिङ, मुख्य नाकाहरूमा सहायता कक्ष र 53 आपतकालीन उद्धार मेसिन तैनात राख्ने तयारी छ। साथै सड़क दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले 1300 भन्दा बढ़ी जनशक्ति परिचालन गर्ने भएको छ। काठमाडौँ उपत्यकामा आउँदो मंगिर 1 गतदेखि लागू हुन लागेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 प्रभावकारी बनाउन सरकारले उच्च स्तरीय टोली परिचालन गरेको छ। अस्त व्यस्त मासु बजारलाई व्यवस्थित र मर्यादित बनाउन कृषि वन तथा पर्यावरण मन्त्रालयले काठमाडौँ उपत्यकाका 3 जिल्लामा 8 जना सहसचिव र 13 टास्क फोर्स खटाएको हो। उपसचिवहरूको कमाण्डमा रहने 13 कार्यदलले पालिकाहरूसँग समन्वय, प्राविधिक सहयोग, वधशालाको म्यापिङ, व्यवसायीसँग संवाद र साप्ताहिक प्रतिवेदन बुझाउने गरी 5 मुख्य जिम्मेवारी पूरा गर्नेछन्। ऐन बनेको 25 वर्षपछि जनस्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले उपत्यकाका 21 पालिकामा यो ऐन पूर्ण रूपमा लागू गर्न लागेको हो। यो ऐनमा मुख्य रूपमा स्वच्छ र गुणस्तरीय मासु उत्पादनका लागि पशु वध गर्नु अघि र पछि प्राविधिक रूपमा स्वास्थ्य जाँच गर्नुपर्ने कानूनी व्यवस्था छ। साथै खुल्ला र अस्वस्थकर रूपमा पशु वध गर्न वा मासु बिक्री वितरण गर्न रोक लगाउँदै निर्दिष्ट मापदण्ड पूरा गरेका वधशाला र पसललाई मात्र अनुमति दिने प्रावधान यसमा समेटिएको छ। दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै साल ट्रेडिङ कर्पोरेशनले काभ्रेको बनेपा र धुलिखेलसहित देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढ़ेको छ। असोज 1 गतदेखि शुरू भएको यो पसलमा छठ पर्वसम्म हप्ताको 7 दिन बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म खुल्ला रहनेछ। चाडपर्वका बेला हुन सक्ने मूल्य वृद्धि नियन्त्रण गरी सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ साल ट्रेडिङ कर्पोरेशनले पसल सञ्चालन गरेको बनेपाका प्रमुख सुरेन्द्र अवालेले जानकारी दिनुभयो। पसलमा नुन प्रति किलो 24 रूपियाँ, चिनी 100 रूपियाँ, मसुरो दाल 140 रूपियाँ र डीडीसी घिउ 1,140 रूपियाँ लिटरमा बिक्री भइरहेको छ। यस्तै चामल, पिठो, तोरी तथा सूर्यमुखी तेल, ग्यास सिलिण्डर, इण्डक्सन चुलो र मसला जन्ने सामग्रीमा समेत विशेष छूट दिएको छ। खुल्ला बजारको तुलनामा सस्तो मूल्यमा गुणस्तरीय सामान पाएपछि घर खर्च चलाउन ठूलो राहत मिलेको स्थानीय बासिन्दा बताउँछन्। र काठमाडौँ महानगरपालिका वडा नम्बर 11 बबरमहल सड़कमा गैराती मोटरसाइकल र स्कूटर ठक्कर खाँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक रौतहटको कटहरिया नगरपालिका 2 का 27 वर्षका चन्द्रमा दास तत्माको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तत्माको न्यूरो अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। साथै दुर्घटनामा घाइते भएका स्कूटरमा सवार एकजनाको राष्ट्रिय

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नखोलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
7: र 9819320075।

0: सोल्टी नै म बिना बाँच्न सक्छु।
1: बोल्दिन यो सोल्टीले जहिले छुट्टिने कुरा मात्र गर्नुहुन्छ, बोल्दिन म उता जानु।
0: सोल्टी नै नरिसाउ न तेरिका।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98-163-51-107 र 98-03-96-299। खाँदबारी नगरपालिका

0: 8441 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालाले फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रु 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल रु 58 प्रति केजी, अरुवा सोना मनसुली चामल रु 1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल रु 87 प्रति केजी, स्टिम जिरा मसिनो चामल रु 2175 प्रति बोरा
10: र चिनी प्रति किलो 110 उपलब्ध छ।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295562001, 97492522।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: प्रोप्राइटर सुनु एन्ड भीम गदाइली।
1: सम्पर्क 0291404 र 9804045827।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
16: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: नमस्कार है वडा अध्यक्षज्यू।
18: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
17: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
18: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
17: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
18: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
17: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
19: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
20: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842827076।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: लौकै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सम्खुवा सभा।
4: हातबारी नगरपालिकाको अनुरोध।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल रू 58 प्रति केजी, अरुवा सोना मनसुली चामल रू 1425 प्रति बोरा, इस्टिङ जिरा मसिनो चामल रू 87 प्रति केजी, इस्टिङ जिरा मसिनो चामल रू 2175 प्रति बोरा
8: र चिनी प्रति किलो 110 उपलब्ध छ।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492720।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुन्छ।

0: भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
1: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण क्यूआर कोड अध्यावधिक मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खादबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाणपत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो दुई प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान

माथि ऊ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो छ, मलाई त्यही जान मन लाग्यो। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ, यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि, यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: संखुवा सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनोकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 029590-6667 र 98422-6667।
9: खाँदबारी नगरपालिकाको अनुरोध।
10: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगु रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी संखुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
12: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
13: ओहो लु नमस्कार है सर।
14: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
13: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल 98-6-15-39-444
9: र 0295-90-155।
15: More style, more design. Total Tailors.

ज्ञान बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: रुग्ण बनेको नेपाली जुट उद्योगलाई भारतीय नीति थप भारी, नयाँ कर व्यवस्थाले निर्यात प्रभावित, लगानी र रोजगारी दुवै संकट। सप्तरीको रौतहटमा नापी थालेको 5 वर्षमा पनि धनी पूर्जा वितरण भएन, जनप्रतिनिधि र कार्यालय बीच मतभेद, स्थानीय बने निराश। 2 दशकपछि इराकबाट फर्कियो अमेरिकी सेना, 4,500 सैनिकको मृत्यु, पूर्ण सम्प्रभुतामा अघि बढ़ेको इराकी प्रतिक्रिया। र आगामी असोज 24 देखि 4 भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुँदै खेलसँगै पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा।
6: निशुल्क ओपिडी सेवा सहित अब ओरिजेन्टल केयर प्रणालीमा भिजा सुनेर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, भिजाको अपरेशन, दाँतमा खुल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
7: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
6: उक्त कुरा बिरामी आफैले कज बबलबाट हेर्न सकिनेछ।
7: सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
8: ओरो डेन्टल केयर प्रणाली, दमक चोक, त्रिशित चोक, छापा। फोन नम्बर 0235-71-522।
5: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्ज सँगै शंखुवा सभाको खाँदबारीमा रहेको रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज तथा कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरूका साथै हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। नेपाल भारत खुल्ला सीमानाको फाइदा उठाउँदै कोशी प्रदेशमा लागू औषधको ओसार पसार र कारोबार हुने क्रम बढ़दो देखिएको छ। पछिल्ला 3 आर्थिक वर्षमा प्रदेशभर 3,800 भन्दा बढ़ी लागू औषध सम्बन्धी मुद्दा दर्ता भएका छन् भने हजारौं व्यक्ति पक्राउ परेका छन्। प्रदेश प्रहरीको तथ्याङ्क अनुसार झापा, मोरङ, सुनसरी र उदयपुरका सीमावर्ती क्षेत्रबाट बढ़ी मात्रामा लागू औषधको कारोबार हुने गरेको छ। खुल्ला सीमाना र दुवैतर्फ जोड़िएका बस्तीको फाइदा उठाउँदै लागू औषध ओसार पसार हुने गरेको प्रहरीको भनाइ छ। प्रहरीले मुख्य नाकामा सुरक्षा कड़ाई गरे पनि खुल्ला सीमाका कारण अन्य क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न कठिन हुने गरेको छ। यही अवस्थाको फाइदा उठाउँदै कारोबारी र प्रयोगकर्ताले कारोबार गर्दै आएका छन्। मोरङमा मात्र भारतसँग 63 किलोमिटर खुल्ला सीमाना छ। दुवैतर्फ जोड़िएका बस्तीलाई समेत लागू औषध कारोबारीले प्रयोग गर्ने गरेका छन्। लागू औषध कारोबार र प्रयोगमा 15-35 वर्ष उमेर समूहका युवाहरूको संलग्नता बढ़ी छ। कोशी प्रदेशमा आर्थिक वर्ष 82-83 1,393 लागू औषध सम्बन्धी मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 2,700 जना पक्राउ परे। सबैभन्दा बढ़ी सुनसरीमा 474 मुद्दा दर्ता हुँदा 706 जना पक्राउ परे। आर्थिक वर्ष 81-82 1,437 लागू औषध सम्बन्धीका मुद्दा दर्ता भए।

0: यस्तै मुख्यमन्त्री सम्मेलन असोज 27 र 28 गतेलाई सारिएको छ। यसअघि असोज 22 र 23मा सम्मेलन गर्ने निर्णय भएको थियो। विराटनगरमा रहेको गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशालालाई प्रदेशको गौरव आयोजनाको रूपमा निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ। बिहिबारको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभा नियमावली 2075 को नियम 167 बमोजिम एक सदस्यीय पछि थप्ने गरी 9 सदस्य भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको जानकारी दिनुभयो। समितिको सदस्यहरूमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा रहनु भएको छ। विपद प्रभावितलाई पुनर्स्थापना एवं भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु न्यायका लागि मार्गचित्र सिफारिश गर्नका लागि विपद सम्बन्धमा सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरी विशेष समिति गठन गरिएको राष्ट्रिय सभाका अध्यक्ष दाहालले जानकारी दिनुभयो। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
1: जोखिम न्यूनीकरणको तयारी, धनजनको क्षति, बेपत्ता तथा प्रभावितहरूको खोजी उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनर्स्थापना लगायतको समीक्षा एवं जलवायु परिवर्तनको प्रभाव विश्लेषण गर्दै विपद प्रभावितलाई पुनर्स्थापना एवं भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु न्यायको लागि मार्गचित्र सिफारिश गर्नका लागि विपद सम्बन्धमा सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरी ब्याय बमोजिमको सदस्य रहने गरी राष्ट्रिय सभा नियमावली 2075 को नियम 167 बमोजिम एक सदस्य पछि थप्ने गरी 9 सदस्यीय भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन सम्बन्धी विशेष समिति गठन गरेको छु।
0: झापाको बिर्तामोडमा जापानिज इन्सेफलाइटिस जेई विरूद्ध सञ्चालन गरिएको खोप अभियानमा हालसम्म 45,000 खोप लगाएका छन्। लक्ष्य अनुसार नागरिकलाई खोप लगाउन बाँकी रहेपछि छुटेका नागरिकलाई समेट्न अभियानको अवधि थप 3 दिन बढ़ाइएको छ। बिर्तावण नगरपालिकाले असोज 9 देखि 15 गतेसम्म नगरका 10 वड़ामा 30 वर्षमाथिका नागरिकलाई लक्षित गरी जेई विरूद्धको खोप सञ्चालन गरेको थियो। अभियानको निर्धारित अवधिमा लक्ष्यको तुलनामा केही कम नागरिकले मात्र खोप लगाएकाले बाँकी नागरिकलाई समेत खोपको पहुँचमा ल्याउन थप 3 दिन सेवा सञ्चालन गर्न लागिएको हो। अस्पतालले जनाए अनुसार अभियानका क्रममा 45,000 नागरिकले जेई विरूद्धको खोप लगाएका छन्। भारतले नेपाली जुडजन्य वस्तुको आयातमा एन्टी डम्पिङ ड्यूटी एडीडीसँगै काउन्टर भेलिङ ड्यूटी सीभीडी लगाएपछि नेपालको जुट उद्योग र निर्यात प्रभावित हुने भएको छ। भारतले हालै एडीडीमा 56 गुणासम्म वृद्धि गरेको केही दिनमै थप सीभीडी लागू गरेको हो। असोज 13 गतेदेखि कार्यान्वयनमा आएको नयाँ कर व्यवस्थाले नेपाली जुट उद्योगको उत्पादन लागत बढ़नका साथै भारत निर्यातमा अवरोध सिर्जना गर्ने उद्योगीहरूको भनाई छ। जुट उद्योग संघका उपाध्यक्ष एवं बाबा जुट मिल्सका निर्देशक प्रकाश मुन्दडाका अनुसार नयाँ कर व्यवस्थाले नेपाली किसानबाट जुट खरिद गरी प्रशोधन गर्ने उद्योग समेत प्रभावित हुनेछन्। यसले किसानको उत्पादन बिक्रीमा समेत समस्या आउन सक्ने देखिएको छ। सुनसरी मोरङ औद्योगिक करिडोरका जुट उद्योगले गत आर्थिक वर्षमा 10.89 अर्ब रूपियाँ बराबरका उत्पादन भारत निर्यात गरेका थिए। 5 जुट उद्योगमा करिब 20,000 किसानको उत्पादन कच्चा पदार्थको रूपमा प्रयोग हुँदै आएको छ भने 15,000 श्रमिकले प्रत्यक्ष रोजगारी पाएका छन्। नयाँ व्यवस्था अनुसार विभिन्न जुटजन्य वस्तुमा एडीडी र सीबीडी मध्ये उच्च दरको कर लागू हुनेछ। यसले हेसियन फेब्रिक, बोरा र डोरी लागत बढ़ाउने उद्योगीहरूले बताएका छन्। नजिकै गरेको विजयादशमीलाई लक्षित गर्दै झापाको दमकचारस्थित पाथिवरा कुलिनरी आर्ट कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीले सांकेतिक रूपमा विजयादशमी मनाएका छन्। दशैंको सांस्कृतिक महत्व र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरू विभिन्न जात जाति तथा समुदायका सांस्कृतिक पहिरनमा सजिएर सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीहरूले अतिथिको स्वागत तथा सत्कार गर्नका साथै गुरूहरूबाट टीका जमरा र आशीर्वाद ग्रहण गरे। कार्यक्रममा विद्यार्थीहरूले मौलिक संस्कृति, परम्परा र पारिवारिक आत्मीयताको झल्को प्रस्तुत गरेका थिए। होटल व्यवस्थापन तथा आतिथ्य सत्कार सम्बन्धी

0: अध्ययन गरिरहेका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम मार्फत अतिथि सत्कारको अभ्यास गरेको कलेज प्रशासनले जनाएको छ। सुनसरीको धरानस्थित विजयपुर क्षेत्रमा रहेका पिण्डेश्वर बुढा सुब्बा र दन्तकाली मन्दिरमा दर्शन तथा पूजा आराधनाका लागि आन्तरिक धार्मिक पर्यटकको आगमन बढ़दै गएको छ। पौराणिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका यी मन्दिरमा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारत र भूटानबाट समेत श्रद्धालु आउने गरेका छन्। वार्षिक रूपमा 5-8 लाखसम्म मानिस पिण्डेश्वर बुढा सुब्बा र दन्तकाली मन्दिरमा दर्शनका लागि पुग्ने गरेका छन्। पौराणिक धार्मिक महत्व र जनविश्वासका कारण यी मन्दिरमा दर्शन तथा भाकल गर्न आउनेको संख्या बढ़ेको छ। यसले धरानको धार्मिक पर्यटनलाई समेत चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको अभियन्ताहरूले बताएका छन्। पिण्डेश्वर मन्दिरमा दैनिक औसत 1000-1500 दर्शनार्थी आउने गरेको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालीले बताउनु भएको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
1: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कुल दमक, यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 97073214। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपाक्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्तासुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपीडी सेवा, एक्सरे सेवा, घोपाक्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाटी दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर काली निकलाजुङ 7 मधुमल्ला टाढी रोड उत्तर टावर भएको घरमा। फोन नम्बर 9820703882 9843713753।
0: ब्रेकपछि बाँकी खबर। सप्तरीको बलान भ्यूल गाउँपालिका छ। रौतहटमा गाउँ ब्लक जग्गाको नापी शुरू भएको 5 वर्ष बिते पनि लाल पूर्जा वितरण हुन सकेको छैन। पुनः नाप नक्सा गर्ने विषयमा स्थानीय वडाध्यक्ष र नापी कार्यालयबीच मतभेद बढेपछि लाल पूर्जा पाउने प्रक्रिया थप अन्यलमा परेको हो। एक रिपोर्ट।
2: सप्तरीको बलान बिहुल गाउँपालिका 6 रौतहटमा गाउँ ब्लक जग्गाको नापी प्रक्रिया शुरू भएको 5 वर्षभन्दा बढ़ी समय बितिसक्दा पनि लाल पूर्जा वितरण प्रक्रिया अघि बढ़न नसकेको स्थानीयले गुनासो गरेका छन्। नापी कार्यालय प्रमुखको निर्देशनका कारण प्रक्रिया ढिलाइ भइरहेको स्थानीयको आरोप छ। उक्त वडामा 2077 सालदेखि गाउँ ब्लक जग्गाको नाप नक्सा प्रक्रिया शुरू गरिएको थियो। नापी टोलीले 7 दिने सूचना तथा केही ब्लकमा 21 दिने सूचना समेत जारी गरिसकेको अवस्थामा पुनः नाप नक्साका लागि कर्मचारी खटाइएपछि विवाद उत्पन्न भएको हो। स्थानीयका अनुसार नापी कार्यालय राजविराजका प्रमुख शत्रुधन प्रसाद यादवले सरूवा भएर जाने क्रममा पुनः नाप नक्सा गर्न निर्देशन दिएपछि आफूहरू लाल पूर्जाबाट वञ्चित हुने हो कि भन्ने चिन्तामा छन्।
3: अब फेर पुनः नापी गर्बैके लेल कोनो ओहिठाम जे छै से निर्देशन नहि दऽ कऽ नापी हेतै। 7 दिनके सूचना जब पहिने निकलि गेल छलै तऽ तकर बाद 21 दिनके सूचना कानून अनुसार निकलना चाहिए। ओ चरणबद्ध काम हेतै जे अगाड़ी बढ़तै, जाहिसँ किसान के जनता के फायदा हेतै, से नहि कऽ कऽ ई परेशानी डालै वाला बात ई कार्यालय नापी कार्यालय के अधिकृत जे छै कार्यालय प्रमुख शत्रुधन यादव ई सरुआ है बेर में जाय बेर में एहन कागज घसि के किया देलकै ना, ई कानून के विपरीत छै कि नहि छै, नेपाल सरकार के कर्मचारी रहितो एहन कर्म किया केलकै, एकरा पर आवश्यक कार्रवाई होना चाहिए, निलंबन होना चाहिए।
2: वडा नम्बर 6 का वडाध्यक्ष सूर्य कुमार दासले नापी कार्यालय राजविराजलाई पत्रचार गर्दै पुनः नाप नक्साका लागि कर्मचारी नखटाउन आग्रह गर्नुभएको छ। उहाँले 21 दिने सूचना जारी गरी स्थानीयलाई लाल पूर्जा बनाउन सहज हुने गरी प्रक्रिया अघि भेट कार्यालयसँग आग्रह गर्नुभएको छ।
4: 77 सालमा गाउँ ब्लकको नापी भइसकेको जुन बेलामा नापी भएको थियो त्यो बेलामा त्यो फिजमा त्यो नापी कार्यालयको हाकिम प्रमुख त्यो नापी टोलीको सबैजना त्यहाँ निरीक्षण गर्दैछु। तर के हो यो 7 साल पछि 83 साल यो भर्खरै 4-5 महिनादेखि यो नापी कार्यालयको जुन प्रमुख छ शत्रुधन प्रसाद यादव हाम्रो वडामा 1 नम्बर 2 नम्बर 3 नम्बर वडाको 6-7 वटा गाउँ ब्लक ब्लक नम्बरको जग्गाको त्यो 7 दिने सूचना प्रकाशन भएको छ। त्योहरू यो प्रकाशन भइसकेको छ। अब के छ त्यस प्रकाशन यो प्रक्रियामा ओ 95% त्यो कहाँ जग्गा धनीले त्यो फर्म भरिसकेको छ निवेदन 95% र के छ मेरो भने वडा देशको के भनाइ छ कि जब यो 7 दिनको सूचना निकाल्नु भयो त्यसपछि 1 दिनको सूचना निकालेर जसको जहाँ त्रुटि छ त्यो त्रुटि आधारमा निवेदनको आधारमा त्यहाँ गएर सचेत दिने मेरो त्यही भनाइ छ।
2: बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले स्थानीयलाई सहज हुने गरी पुनः नाप नक्सा गरिने बताउनु भएको छ। उक्त कार्यमा वडाध्यक्षले अवरोध गरे कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने चेतावनी समेत उहाँले दिनुभएको छ।
5: वडा नम्बर 6 को खास गरेर रौतहटको केही ब्लकहरू के भएछ भने त्यो नापी गर्दाखेरि सम्बन्धित गाउँ ब्लकको सुधारको आधारमा नापी गर्दाखेरि केही बिग्रिएको अवस्थाहरू भएको रहेछ। त्यहाँ के छ भने त्यसको लागि हामीले बिग्रिएको छ कि छैन चेक गर्नको लागि त्यहाँबाट नापी कार्यालयबाट टोली पठाएको रहेछ टेस्टको लागि। त्यो परीक्षण गर्दाखेरि लगभग जतिवटा किताब नाप्यो लगभग सबै ठाउँमा बिग्रिएको देखेपछि अब पुनः नापी गर्नुपर्छ भनेर त्यहाँको नापीको अधिकृत हाकिम साहबले पुनः नापी गर्नको लागि चिठी काटेको रहेछ। त्यो चिठी यसमा वडा अध्यक्षको केही स्वार्थ देखिएको छ, सही नाप्नको लागि न त्यहाँबाट ऊ पनि आफ्नो प्रतिनिधि राखोस्, वडाहरूले पनि आफ्नो प्रतिनिधि राखोस्, आफ्नो अमिन राखोस् र त्यहाँबाट जिल्ला नापी कार्यालयबाट जुन टोली आउँछ उसलाई सहयोग गरोस् गरोस् न, अनि त्यो चाहिँ जनताको पक्षमा हो। अब नापी नै हुन दिँदैन, नापी चाहिँ बिथोल खोज्ने वडाहरूलाई हामी कानुन अनुसार त्यसको लागि कारवाहीको प्रक्रिया अगाडि बढाउँछ।
2: नापी टोली नम्बर दुईका प्रमुख सतीश कुमार यादवले भने स्थानीयले सामूहिक रूपमा निवेदन दिएर पुनः नाप नक्सा गर्न माग गरेपछि आफूहरूले टोली खटाएको बताउनु भएको छ। सम्बन्धित वडाध्यक्ष र गाउँपालिका अध्यक्षले समेत सहजीकरण गरी स्थानीयलाई लाल पूर्जा प्राप्त गर्ने प्रक्रियामा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ।
6: सूचना प्रकाशित भए पश्चात त्यहाँका करिब 20-25 जना व्यक्तिहरूले संयुक्त रूपमा निवेदन दिइकन यो हामीले हाम्रो जुन नाप नक्सा भएको थियो त्यो नक्सा चाहिँ हाम्रो भोट अनुसारको नक्सा नरहेकोले नापी गरेको नक्सा नै गलत रहेकोले यसलाई चाहिँ पुनः नापी गरिदिनु पर्यो भनेर उहाँहरूले निवेदन पेश गर्नुभयो। त्यसपछि चाहिँ मैले त्यो निवेदनलाई अध्ययन गर्दाखेरि केही मान्छेहरूले चाहिँ पुनः नापी गरिदिनु पर्यो भने, केही मान्छेले चाहिँ अर्को निवेदन फेरि आयो कि हाम्रो नाप नक्सा जो भएको छ त्यही अनुसार चाहिँ 21 दिन सूचना निकाल्नु र जस जसको सुधार हुन्छ त्यो चाहिँ सुधार गरिदिनु हुन्छ। हामी वडाध्यक्ष र गाउँपालिका अध्यक्षलाई सँगै राखेर एउटा चाहिँ समाधानको बाटोबाट चाहिँ यसलाई कसरी टुङ्ग्याउन सकिन्छ त्यो चाहिँ हामीले चाँडै टुङ्ग्याएर त्यसको जे समस्या छ त्यो समाधान गरेर हामी अगाडि बढ्दैछौँ।
2: नापी कार्यालय राजविराजका प्रमुख शत्रुधन प्रसाद यादवको सप्तरीमा पटक पटक विवादमा नाम जोडिँदै आएपछि सोही क्रममा नापी निर्देशनालयबाट उहाँको सरुवा भएको छ।
0: भारतबाट सरकार अर्थात जीटूजी प्रक्रिया मार्फत खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगंज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी मधेस प्रादेशिक कार्यालय वीरगंजलाई मल भण्डारण गर्न समस्या भएको छ। पछिल्लो तीन साता यता ठूलो परिमाणमा यूरिया र डीएपी भित्रिएपछि कम्पनीका सबै गोदाम भरिएका छन्। गोदाम भरिएपछि कम्पनीले गण्डक नगर पश्चिमतर्फ एउटा गोदाम भाडामा लिएर मल भण्डारण गर्न थालेको छ। सरकारले जीटूजी प्रक्रिया मार्फत 30 टन यूरिया मल खरिद गरेको छ। त्यसमध्ये 2,654 टन यूरिया कृषि सामग्री कम्पनीको गोदाममा भित्रिएको छ। कुल 30,000 टन मध्ये 11,500 टन यूरिया वीरगंज प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ। बाँकी यूरिया भैरवा र विराटनगर प्रादेशिक कार्यालयका लागि रहेको जनाइएको छ। अब सुनचाँदीको बजार भाव, हिजोसम्म घटबड हुँदै आएको सुनचाँदीको भाव आज यथावत रहेको छ। हिजो तोलामा सुन 2,800 रूपियाँले बढ़ेर 2,93,300 रूपियाँमा कारोबार भएको, सुनको भाव आज सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि घटबड़ भएको छैन। हिजो 30 रूपियाँले बढ़ेर तोलाको 4,424 रूपियाँमा पुगेको चाँदीको भाव आज समेत सोही भावमा कारोबार भएको हो। खबर परिक्रमामा पुनपालो प्रेको
7: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
8: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
7: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
8: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
7: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
8: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
7: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: विपक्षी अन्तर्राष्ट्रिय खबर अमेरिकी सेना दुई दशकपछि इराकबाट फर्किएको छ। सन् 2003 तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण गरेको थियो। त्यसपछि अमेरिकाले इराकमा सैन्य उपस्थिति जनाउँदै सिया नेतृत्वको सरकार गठन गरेको थियो। सन् 2011 अन्त्यमा फिर्ता भएको अमेरिकी सेना 3 वर्ष पनि नपुग्दै अमेरिकी सेना फेरि इराक फर्किएको थियो। यसपटक सन् 2014 17 चलेको ठूलो युद्धमा इराकी सेनालाई सुन्नी उग्रवादी समूह इस्लामिक स्टेट आईएसलाई पराजित गर्न भन्दै सहयोग गर्न अमेरिकी सेना फर्किएको थियो। त्यसको एक दशकपछि अमेरिकी सेनाले इराकको उपस्थिति पूर्ण रूपमा अन्त्य गरेको हो। सन् 2014 आईएसले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यस विरूद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा पुगेका थिए। सो समूहले ठूलो संख्यामा मानिसको हत्या र विभिन्न हिंसात्मक गतिविधि गरेको थियो। इराकमा इस्लामिक स्टेट सन् 2017 र सिरियामा सन् 2019 पराजित भए पनि समूहमा बाँकी लड़ाकु विरूद्ध कार्यवाही गर्न गठबन्धन सेना इराकमा बस्दै आएका थिए। दुई दशकमा 4,500 अमेरिकी सैनिकको समेत मृत्यु भएको छ। र खेल खबर, पर्यटक स्थल भेडेटारमा आगामी असोज 24 गतेबाट चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढ़ी छ भेडेटार स्थित।
1: This is Radio Sankhuasabha 95.5 MHz.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575147147।
2: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
3: This is Radio Sankhuasubha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
6: अध्यक्षत निजामती सेवा सम्बन्धी विधेयक संसदमा दर्ता, संघीय संसदको चालु अधिवेशन भोलिबाट अन्त्य गरिँदै नेपाली कांग्रेसका पूर्व सभापति देउबा पक्षद्वारा समानान्तर महाधिवेशनको प्रक्रिया शुरू, पार्टीको हित विपरीत गतिविधिमा संलग्न नहुन नेपाली कांग्रेसको चेतावनी। मुलुकका 74 जिल्लामा स्क्रब टाइफसको संक्रमण फैलियो, स्वास्थ्य सावधानी अपनाउन चिकित्सकको सुझाव। दुबई तेल अभिव उडानमा सह पाइलटसँग झडप हुँदा घाइते भएका भारतीय पाइलटको चर्चा, विमानमा साहस देखाएको भन्दै प्रधानमन्त्री मोदीद्वारा प्रशंसा। र लियोनल मेसीले अर्जेन्टिनाका लागि खेलेको विदाई म्याच नेपाली फुटबल पारखेली कान्तिपुर म्याच मार्फत हेर्न पाउने।

0: नमस्कार कान्तिपुर डायरीका साथमा शिखर नवीन समाचार अब विस्तारमा
1: सुरुमा कान्तिपुर सविस्तार सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गरेको छ। यो विधेयक पारित भएर कानून बनेपछि निजामती सेवा ऐन 2049 खारेज हुनेछ। प्रशासनिक संरचनालाई संघीय शासन प्रणाली अनुरूप समयानुकूल बनाउने प्रावधान विधेयकमा समेटिएका छन्। विधेयकका मुख्य प्रावधान समेटेर तयार पारिएको सामग्री कान्तिपुर सविस्तारमा।
0: सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान सहित संघीय निजामती सेवा सम्बन्धी विधेयकलाई संसदमा दर्ता गराएको छ। हाल निजामती सेवामा रहेका कर्मचारी 58 वर्ष उमेर पूरा भएपछि अवकाश पाउँदै आएका छन्। नियमित रूपमा हुने अनिवार्य अवकाशको उमेर 58 वर्षलाई बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव गरिएको छ। तर नयाँ ऐन प्रारम्भ हुँदाका बखत एकपटकलाई 55 वर्ष पूरा उमेर भएको वा सेवा अवधि 30 वर्ष पूरा भएको कर्मचारी अवकाश पाउने प्रावधान विधेयकमा राखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार प्रतिनिधि सभामा दर्ता गराएको विधेयकको दफा 57 अनिवार्य अवकाश सम्बन्धी प्रावधान छ। ऐन प्रारम्भ भएका दिन 55 वर्ष उमेर पूरा भएको वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीहरूले अवकाश पाउनेछन्। बाँकी रहन गएका वा नयाँ भर्ना हुने कर्मचारीले भने 60 वर्ष उमेर पूरा भएपछि अवकाश पाउनेछन्। राजपत्रांकित विशिष्ट श्रेणी अन्तर्गत अधिकृत 14 तह अर्थात मुख्य सचिवको पदावधि 2 वर्ष र अधिकृत 13 तह अर्थात सचिवको पदावधि 3 वर्षको हुने भनिएको छ। विशिष्ट श्रेणीका कर्मचारीले तोकिएको पदावधि वा उमेर मध्ये जुन आधारमा पहिले अवकाश हुने हो सोही आधारमा अनिवार्य अवकाश पाउनेछन्। नयाँ कानून आएपछि निवृत्ति भरण अर्थात पेन्सन प्रयोजनका लागि अधिकतम 30 वर्षको सेवा अवधि मात्रै गणना हुने विधेयकको प्रस्ताव छ। हाल अवकाशका लागि 58 वर्षको उमेर पूरा नगरुन्जेल जति वर्ष नोकरी गरेको हुन्छ ती सबै सेवा वर्ष पेन्सन प्रयोजनका लागि जोडिन्छ। उदाहरणका लागि कुनै कर्मचारी 58 वर्षको उमेर पूरा गरेर अवकाश पाउँदै गर्दा उसले नोकरी अवधि 38 वर्षको छ भने पेन्सन प्रयोजनका लागि 38 वर्ष नै जोडिँदै आएको छ। तर नयाँ ऐन आएपछि अवकाश हुने कर्मचारीले जति वर्ष नोकरी गरे पनि अधिकतम 30 वर्षको सेवा अवधि मात्रै पेन्सन प्रयोजनका लागि जोडिनेछ। निजामती सेवामा छड्के प्रवेशको प्रावधान ल्याइएको छ। विधेयकको दफा 10-14 भनिएको छ विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदका लागि निजामती सेवाभित्र जनशक्ति उपलब्ध हुन नसक्ने भएमा नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताका सम्बन्धमा लोकसेवा आयोगको परामर्श लिई निश्चित अवधिका लागि नियुक्ति गरी काममा लगाउन सक्नेछ। त्यस्तो उम्मेद्वारको योग्यता छनौटको विधि कार्य सम्पादन करार सेवाका शर्त तथा सेवा सुविधा लगायतका विषय लोकसेवा आयोगको परामर्शमा नेपाल सरकार मन्त्री परिषदले निर्धारण गरे बमोजिम हुनेछ। निजामती सेवामा तहगत संरचना रहने प्रस्ताव गरिएको छ। कर्मचारी सेवामा राजपत्र अनंकित 5 सहायक पहिलो तहदेखि राजपत्रांकित विशिष्ट श्रेणी अधिकृत 13 र 14 तहसम्मको श्रेणी र तह तोकिएको छ। सहायक पहिलोदेखि अधिकृत 14 तहसम्म कर्मचारीको दर्जा रहनेछ। राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव र मुख्य रजिस्ट्रारको पदमा बहाल रहेका कर्मचारी राजपत्रांकित विशिष्ट श्रेणीको अधिकृत 14 तहका मानिनेछन्। राजपत्र अनंकित 5 श्रेणी वा श्रेणीविहीन पदमा बहाल रहेका कर्मचारी सहायक पहिलो तहका कर्मचारी हुनेछन्। विधेयकको दफा 6 कर्मचारीको श्रेणी र तह सम्बन्धी प्रावधान राखिएको छ। विधेयकमा निजामती सेवामा भर्नाका लागि उम्मेद्वारको योग्यता भने अहिले रहेकै प्रावधान अनुसारको छ। राजपत्र अनंकित पदमा 18 वर्ष र राजपत्रांकित पदमा 21 वर्ष पूरा भएका नेपाली नागरिक संघीय निजामती सेवा पदमा उम्मेद्वार हुन योग्य हुन सक्नेछन्। पुरूष उम्मेद्वारको हकमा 35 वर्ष र महिला उम्मेद्वारको हकमा 40 वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ। निजामती सेवामा प्रवेशका लागि समावेशी सीटको प्रतिशत बढ़ाइएको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पदमा समावेशी क्लस्टरको प्रतिस्पर्धाबाट कर्मचारी छानिनेछन्। हाल 45% सीट समावेशी समूहका लागि कायम छ। विधेयकमा प्रस्तावित प्रावधान अनुसार खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% छुट्याई 100%लाई 100% माने त्यसको 50% पदमा महिलाबीच मात्र प्रतिस्पर्धा गराइनेछ। बाँकी 50%लाई 100% माने समावेशी क्लस्टर समूहबीच प्रतिस्पर्धा गराइनेछ। महिलालाई मात्र छुट्याइएको सीटमा पनि समावेशी क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ। यस प्रावधानलाई दस वर्षमा पुनरावलोकन गरिनेछ। विधेयकमा निजामती सेवाबाट अवकाश पाएपछि अर्को पदमा नियुक्तिका लागि कुलिङ पीरियड तोकिएको छ। राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएका वा अवकाश पाएका कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक, कूटनैतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउने छैन। त्यस्तै अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदार बाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रूपमा काम गर्न पाइने छैन। अवकाश हुनु अघिको पछिल्लो एक वर्षभित्र बहाल रहेको निकायको कार्यक्षेत्रसँग सम्बन्धित रहेको संस्था वा त्यस्तो नियमन गर्ने संस्थाको कर्मचारी वा परामर्शदाताका रूपमा पनि अवकाश भएको दुई वर्षसम्म काम गर्न रोक लगाइएको छ। विधेयकमा प्रदेश निजामती सेवा सम्बन्धी प्रावधान राखिएको छ। मुलुक संघीय शासन व्यवस्थामा गएको दस वर्षभन्दा बढ़ी भइसक्दा पनि संघीय शासन व्यवस्था अनुकूलको निजामती ऐन बन्न सकेको छैन। प्रदेश सरकारहरूले संघीय निजामती ऐनको माग गर्दै आएका थिए। विधेयकको परिच्छेद बाह्रमा प्रशासनिक अन्तर सम्बन्धको विषय राखिएको छ। प्रदेश निजामती सेवामा अधिकृत बाह्रौं तह अर्थात राजपत्रांकित प्रथम सम्मका पदहरू हुने उल्लेख छ।
2: कान्तिपुर सविस्तार।
0: संघीय संसदको चालु अधिवेशन भोलिबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्। संघीय निजामती सहितका महत्वपूर्ण विधेयक अघि बढ्न नसकिरहेका बेला सरकारले अधिवेशन अन्त्यको बाटो लिएको हो। यसैबीच कर्मचारी संचय कोष संशोधन विधेयक, नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक र भुक्तानी तथा फरछोट पहिलो संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधि सभाले स्वीकृत गरेको छ। अर्थमन्त्री सोनी मगरले ती विधेयक समितिमा पठाउने प्रस्ताव गरेका थिए।
1: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले समानान्तर महाधिवेशन अन्तर्गत ओडा अधिवेशन गरेको छ। गगन थापा नेतृत्वको नेपाली कंग्रेसले केन्द्रीय महाधिवेशन गर्ने केही दिन अघि देउबा पक्षले छुट्टै महाधिवेशन गरेको हो। समानान्तर महाधिवेशन आयोजनाले नेपाली कंग्रेसलाई विभाजित गराएको छ। पूर्व सभापति देउबाले आजबाट 6743 वटामा एकैसाथ शुरू भएको अधिवेशन विधि र प्रक्रिया पूरा गरेर सम्पन्न गर्न आग्रह गरेका हुन्। पार्टीभित्रको मतभेदलाई महाधिवेशन मार्फत समाधान गरेर कंग्रेसलाई थप मजबूत बनाउने उनको भनाइ छ। वडा अधिवेशनबाट वडाको क्रियाशील सदस्यताको संख्याका आधारमा न्यूनतम 21 देखि अधिकतम 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। यसैबीच पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा ओडा अधिवेशन शुरू गरेपछि कंग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको हित विपरीत गतिविधिमा संलग्न नहुन नेता कार्यकर्ताहरूलाई चेतावनी दिएको छ। समितिले 15 महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेका नेता कार्यकर्ता पार्टीको नीति र निर्णय विपरीत गतिविधिमा लागे कार्यवाही गर्ने जनाएको छ। समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका विभिन्न तहका पदाधिकारी निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा क्रियाशील सदस्यतालाई पार्टीको हित र मर्यादा विपरीतका गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्। कतिपय व्यक्ति कंग्रेसकै नाममा पार्टी विरोधी गतिविधिमा संलग्न लागेको सूचना प्राप्त भएको भन्दै समितिले त्यस्ता गतिविधिलाई गम्भीरताका साथ निगरानी गरिरहेको धमलाले बताएका छन्।
0: भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमन गर्न राष्ट्रिय सभाले संसदीय विशेष समिति गठन गरेको छ। राष्ट्रिय सभाको बैठकले 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा संसदीय विशेष समिति गठन गरिएको हो। समितिमा 8 सदस्य चयन गरिएका छन् भने 1 सदस्य पछि थप गरिने बताइएको छ। समितिमा सांसद गीता देवकोटा, घनश्याम रिजाल, कृष्ण अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्माको नाम घोषणा गरिएको थियो। अध्यक्ष दाहालले समितिको घोषणा गर्ने क्रममा भटेकोशी र कालीगण्डकीमा आएको विवादको अध्ययन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको जानकारी दिए। अध्यक्ष दाहालले सो समितिले असोज 9 देखि 11 गतेसम्म कालीगण्डकी नदीमा आएको बाढ़ीको पनि अध्ययन गरेर बताए। सदन र सभाका सद बैठकमा सांसदले गरेका माग अनुसार संसदीय विशेष समिति गठन गरिएको उनको भनाइ छ। यसअघि प्रतिनिधि सभाले पनि हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको थियो।
1: सल्यानमा गत आइतबार वर्षातसँगै हुरी बतासले सल्लाका सयौं रूख ढलेपछि अवरूद्ध भएका दुई दर्जन बढ़ी सड़क सञ्चालनमा आउन सकेका छैनन्। कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका 4-5 र बागेश्वर नगरपालिका 8-9, कोटमौला आसपासका दुई दर्जन बढ़ी ग्रामीण र भित्री सड़क खण्ड अहिलेसम्म खुल्न सकेका छैनन्। भीषण हावाहुरीले ढलेका सल्लाका रूख समयमै व्यवस्थापन गर्न नसक्दा अवरूद्ध सड़क अहिलेसम्म खुल्न नसकेका हुन्। हावाहुरीले कपुरकोट गाउँपालिका 5 लगायतका अन्य वडा, छत्रेश्वरी गाउँपालिकाको 4-5 र बागेश्वर नगरपालिकाका 8-9 10,000 भन्दा बढ़ी सल्लाका रूख ढलेका थिए। अहिले पनि ढलेका सल्लाका रूख यत्रतत्र छरिएर रहेका छन्। सड़क खुलाउन नसक्दा स्थानीय लामो समय हिँडेर गाड़ी चल्ने स्थानसम्म पुग्न बाध्य भएका छन्।
3: ओहो जेठा, बजार खरिद कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलाको गुडास छ जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, होला जस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
6: हुलास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा तुरुन्तै नेपाल प्रहरीको एक उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
1: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ सँगको सहकार्यमा जनहितमा जारी।
3: साथी खबर, निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, देशमा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
5: कान्तिपुर डायरीमा अब बाँकी प्रसङ्ग। सल्यानको दारमा गाउँपालिकामा स्क्रब डाइफा संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ भने 600 भन्दा बढी संक्रमित भएका छन्। बैतडीमा पनि चालू आर्थिक वर्षको साउन र भदौमा 139 संक्रमित भेटिएका छन्। यस वर्ष जनवरीदेखि देशभर 9000 भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने रोग 74 जिल्लामा फैलिएको छ। समयमा उपचार नगरे मृगौला, फोक्सो तथा अन्य अंगमा असर पुग्न सक्ने भएकाले उच्च ज्वरो सहितका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकहरूले सुझाव दिएका छन्। कान्तिपुर कर्मी अर्जुन पौडेलको एक रिपोर्ट।
6: सल्यानको दारमा गाउँपालिका 3 12 वर्षीय बालक र ओडा नम्बर 1 50 वर्षीय पुरूषको स्क्रब टाइफस संक्रमणबाट मृत्यु भएको छ। गाउँपालिकामा कार्यरत स्वास्थ्य कर्मीका अनुसार उनीहरू दुवै संक्रमण हुनु अघि स्वस्थ थिए र कुनै दीर्घ रोग वा अन्य कुनै स्वास्थ्य समस्या थिएन। यी दुईजनाको मृत्युसँगै गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको हो भने 600 भन्दा बढी संक्रमित भएका छन्। गाउँपालिकाका स्वास्थ्य संयोजक के बहादुर बस्नेतले भने हाम्रो गाउँपालिकाका सबै ओडामा यो रोग फैलिएको छ र दैनिक 30 भन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ। संक्रमणसँगै हाम्रो क्षेत्रमा एक किसिमको त्रास फैलिएको छ। ज्वरो आएपछि मानिसहरू उपचारका लागि दाङ र नेपालगंजतर्फ जान थालेका छन्। त्यस्तै बैतडीमा पनि चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै 139 जना स्क्रब टाइफसका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। स्क्रब टाइफस जसलाई बुस टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रामक रोग हो। यो ब्याक्टेरिया सूक्ष्म किरणाले मानिसमा सार्छ। संक्रमित मुसामा पाइने लार्वा अवस्थाका माइटले टोकेपछि मानिसमा यो रोग सर्ने गर्छ। नेपालमा एक दशक अघिसम्म खासै नसुनिएको यो रोग अहिले प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष जनवरीदेखि देशभर 9000 भन्दा बढी मानिस स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन्। रोग 74 जिल्लामा फैलिएको छ। पछिल्लो एक महिनामा मात्रै देशभर 2718 जना यो रोगबाट संक्रमित भएका छन्। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले वास्तविक संख्या अझ बढ़ी हुन सक्ने अधिकारीहरू बताउँछन्। आर्थिक वर्ष 2024-25 स्क्रब टाइफसबाट संक्रमितको संख्या 16597 भन्दा बढ़ी थियो। अहिले स्क्रब टाइफसको संक्रमण उच्च हुने समय हो र सबै प्रदेश तथा धेरै जिल्लाहरूबाट संक्रमणका घटना रिपोर्ट भइरहेका छन्। महाशाखाका निर्देशक डाक्टर अनुप भट्टाचार्यले भने रोग प्रभावित सल्यानमा निगरानी र रोग नियन्त्रणका लागि किट विज्ञ सहितको विशेषज्ञ टोली परिचालन गरेका छौं। स्वास्थ्य अधिकारीहरूका अनुसार स्क्रब टाइफसबाट कतिजनाको मृत्यु भएको छ भन्ने एकिन तथ्याङ्क छैन। समयमै उपचार नगरे यस रोगको संक्रमणले गर्दा शरीरका महत्वपूर्ण अंगहरूमा असर गर्ने र काम गर्न छाड्ने हुन सक्छ। नेपालमा भने मृत्युको कारण प्रमाणित गर्ने प्रणाली पनि प्रभावकारी नभएकाले यस रोगबाट पनि यति नै मानिस मरे भनेर पत्ता लगाउन कठिन भएको उनीहरू बताउँछन्। स्क्रब टाइफसको संक्रमण पछि मृगौला फेल भएर फोक्सोमा समस्या भएर वा निमोनियाका कारण मानिसको मृत्यु हुन सक्छ। महाशाखाको भेक्टर नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले भने, पहिलेदेखि नै कुनै स्वास्थ्य समस्या भएका मानिसमा संक्रमण गम्भीर हुने र मृत्यु हुने जोखिम बढ़ी हुन्छ। त्यसैले मृत्युको कारण स्क्रब टाइफस नै हो वा होइन भनेर छुट्याउन सजिलो हुँदैन। लगभग सबै जिल्लामा यो घातक रोग फैलिएकाले सबैजना स्क्रब टाइफस संक्रमणको जोखिममा छन्। केही वर्ष अघिसम्म ग्रामीण क्षेत्रमा बस्ने वा खेतबारीमा काम गर्ने मानिसहरू मात्रै उच्च जोखिममा रहेको मानिन्थ्यो, तर पछिल्ला वर्षहरूमा सरकारी क्षेत्रमा बस्ने मानिसहरूमा पनि संक्रमण देखिन थालेको छ। चिकित्सकहरूका अनुसार ग्रामीण क्षेत्रमा बस्ने किसान र गोठालाहरू संक्रमणको बढ़ी जोखिममा हुन्छन्। स्क्रब टाइफसको संक्रमण फैलिएको सल्यान जस्ता क्षेत्रमा बस्ने मानिसलाई उच्च ज्वरोसँगै काम ज्वरो आउने, अत्याधिक टाउको दुख्ने, शरीर दुख्ने, लसिका ग्रन्थि सुनिने वा चिगरले टोकेको ठाउँमा दुखाई नहुने कालो खटिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकहरूले सुझाव दिएका छन्। स्क्रब टाइफस ब्याक्टेरियाका कारण हुने संक्रमण हो र सामान्य एन्टिबायोटिकबाट निको पार्न सकिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोराले भने, सरकारी स्वास्थ्य संस्थामा यी औषधि निशुल्क पनि उपलब्ध छन्। अन्य क्षेत्रमा बस्ने मानिसलाई पनि तीन दिनसम्म ज्वरो निको नभएमा परीक्षण तथा उपचार गराउन चिकित्सकहरूले सुझाव दिएका छन्। वाकाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने र झाडा पखाला लाग्ने लक्षण देखिएमा संक्रमण गम्भीर भएको संकेत हुन सक्ने चिकित्सकहरू बताउँछन्। कतिपयमा अत्याधिक थकान, होश नहुने, छातीमा संक्रमण र श्वास प्रश्वासमा कठिनाई समेत हुन सक्छ। स्क्रब टाइफस विरूद्ध खोप उपलब्ध छैन। देशै भरका स्वास्थ्य संस्थामा स्क्रब टाइफसको परीक्षण र औषधि भने उपलब्ध रहेको सम्बद्ध अधिकारीहरूले बताएका छन्। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी अर्जुन पौडेलका साथमा दीपशिखा रेग्मी।
7: गुल्मीमा अवरूद्ध सड़क मुख्य तीन सड़क पूर्ण रूपमा सुचारू भएका छन्। कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र रुद्रवेणी वामी सड़क पूर्ण रूपमा सुचारू भएका हुन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीम किरण बोगटीका अनुसार एक हप्तादेखि अवरूद्ध कालीगण्डकी करिडोरका धेरै ठाउँमा पहिरो हटाएपछि बुधबार साँझदेखि सुचारू भएको हो। कालीगण्डकी करिडोर अन्तर्गत कालीगण्डकी गाउँपालिका दुई, राक्से सहित चार ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। मदन भण्डारी राजमार्ग अन्तर्गत रूरू क्षेत्र गाउँपालिका एक, साल विसौनामा सड़क अवरूद्ध भएको थियो। एकतर्फी सुचारू भएको यो सड़क अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ। रुद्रवेणी वामी खण्डमा चन्द्रकोट गाउँपालिका साथ सिस्नेभिरमा सड़क अवरूद्ध रहेको थियो। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त नुवाकोट रसुवा सड़क अन्तर्गत वेत्रावती खण्डको भीरमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। ट्र्याक खुलेसँगै उक्त सड़क खण्डमा सर्वसाधारणले आवाजाव समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्। रसुवासँग जोड़िने मुख्य सड़क खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र गाब्रेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालले बताएका छन्। सड़क निर्माण तथा मर्मतको काम भइरहेकाले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह समेत गरेका छन्। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवा गढ़ी सड़क योजना बेदुरका योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार ग्रेड मिलाएर भोलिबाट मात्र सवारी चल्नेछ।
8: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हराएको बाढ़ी पहिरोपछि अस्ट्रेलिया सरकारले देखाएको मित्रता, ऐक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्। नेपालका लागि अस्ट्रेलियाका राजदूत संघको सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा शाहले सो आभार व्यक्त गरेका हुन्। भेटका क्रममा प्रधानमन्त्रीले बाढ़ी पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपाल सरकारले खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोत साधन परिचालन गरिरहेको जानकारी दिएका छन्।
9: दैनिकु 197 मा ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
1: बाढी वा अन्य विपदको समयमा बाल बालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौन जन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
10: ओहो जेठा, बजार खरिदकी क्या हो?
11: जस्ता पाता किनौ कि भनेर नि काका।
10: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
11: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
10: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
11: उसो भए कुन किन्ने त काका?
10: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
11: कहाँ काका, हुलास जस्ता पाता किन सहरसम्म को जाओस्?
10: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
12: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
11: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
13: हुलास भए अरू किन खोज्ने?
7: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड प्रयोग गरे बापत पहिलो पटक प्रसारण शुल्क निर्धारण गरेको छ। मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचका लागि मासिक प्रति मेगावाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति किलो वाट घण्टा 57 पैसा शुल्क तोकिएको छ। यस्तो व्यवस्था छिमेकी देश भारतमा भए पनि नेपालमा भने पहिलो पटक दर निर्धारण गरी लागू गर्न खोजिएको हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोग गरे बापत भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले पहिलो पटक राष्ट्रिय विद्युत प्रसारण ग्रिड प्रयोग गरे बापत लाग्ने प्रसारण शुल्क निर्धारण गरेको हो। प्राधिकरण अन्तर्गतको राष्ट्रिय विद्युत प्रसारण ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि मासिक प्रति मेगावाट 4,12,755 रूपियाँ र अल्पकालीन पहुँचका लागि प्रति किलोवाट घण्टा 57 पैसा प्रसारण शुल्क निर्धारण गरिएको छ। आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2083 जारी गरी मूल्य तय गरेको हो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083/28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5.5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिङ जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिङ जिरा मसिनो चामल ₹2175 प्रति बोरा
2: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी संखुवा सभा। सम्पर्क नम्बर 0295-62-101-97-4-22-520।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
5: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-00-62।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेशन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520-61580 र 98421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदबारी 1 संखुवा सभा।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0।

0: सुट पनि सिलाउनु पर्नेछ। मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
0: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठजाल।
0: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खाँदबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँदबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान,

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रिय सभाद्वारा भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनर्स्थापनाको अध्ययन गर्नको लागि विशेष समिति गठन, मनाङको हिमलुङ हिमालमा भएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो, खोजी कार्य जारी।
1: भाइदाखेरि हिम पहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
0: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने, सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पूर्ण पालना गर्न निर्देशन।
2: उक्त नियमावलीको नियम 7(1) को व्यवस्थापन मुजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्न निर्देशन गर्ने निर्णय भएको छ।
0: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत, नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा परिमार्जन सहित पारित।
3: मान्यज्यूको यथावटा एउटा खालको निर्देश पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउ भन्ने खालले मैले आग्रह गरेको हुँ।
0: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरूष दुवैतर्फको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको वृत्तिष्णा अझै बढ़दै जाने देखिन्छ।
5: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीए ले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज 8 जना शव भेला परेपछि जम्मा 15 जनाको शव भेला परेको छ र अब 1 जना मात्र सम्पर्कविहीन हुनुहुन्छ र 11 जना सकुशल फिर्ता हुनुभएको छ। खोजी गर्ने आज खोजी गर्ने दलको सदस्य नै सभामा 1 जना आउनुभएको थियो। त्यहाँ खोजी गर्दा सबैको भेट्यो। 1 जना टेन्टबाट बाहिर निस्केर भाग्दाखेरि हिम परेर लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
5: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 को मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकाईले बताउनुभयो। सभापति रोकाईले समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षे अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइ रहेको छ।
3: अब यसमा सानो विधेयक थियो, मान्यज्यूले प्रस्तुत सुधार राख्नु भएको थियो, संशोधन राख्नु भएको थियो, छलफल अब समय बरू हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यस कारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने, अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आग जति पनि विधेयकहरू थिए हामीले कमसे कम बाँकी नराखौँ भन्ने कुरा सम्मान्यज्यूको एउटा खालको निर्देश पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाऊ भन्ने खालले मैले आग्रह गरेको हुँ।
5: वहाँले हतारमा निर्णय गर्नु परे पनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएकाले विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य दुई विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल गर्न नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मेन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
2: दूरसञ्चार ऐन 2053 दफा 33 र अनुमति पत्र बाहर नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 पालना सम्बन्धमा एनसेल एक्जेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत मिति 86/5/16 समाप्त हुने हुँदा अनुमति पत्र बाहर नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 6(2) को पूर्ण पालना गर्न एनसेल एक्जेटा लिमिटेडलाई निर्देशन दिने साथै उक्त व्यवस्थाको पालन नभएमा उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7(1) को व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्न निर्देशन गर्ने निर्णय भएको छ।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा 1 सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिकै मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको बक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी कार्यकलापलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट खाडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउनेछन्। महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
0: सन्तोषी राहुल बाढी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
6: त्यहाँको त्यो जगहरू पनि बलिए जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।
0: बाढी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। भुटेकोशी बाढीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईँको घरमा बाढी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको, कतै पनि नभत्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि? तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
6: तपाईँहरूको घरमा बाढी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्र्याकहरू छैन, चिरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दा खेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन् क्षति पुग्ने अवस्था हुन सक्छ, अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षितै जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ। त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन।
11: इन्जिनियर कल्पना अधिकारी, बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ, त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनुहोस् है। तपाई भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाड़ीको यात्रा गर्न सक्नुहुन्छ, तर ठाउँ ठाउँमा ढुङ्गा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्छ। गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा,
12: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयासमै छौ। पहिरोमा चाहिँ टू वे ट्राफिक सञ्चालन अहिले सम्भव छैन तत्कालको लागि, त्यसमा एक पटकमा एकतर्फी गाड़ी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ। पानी पनि त्यहाँ बगिरहेको छ, ढुङ्गा माटो खसिरहेको छ, त्यसमा अलि सावधानीपूर्वक सवारी आवाजावत गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजावत नगर्नलाई अनुरोध पनि गरिएको छ। भित्रावतीमा बेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको, भोलि बेली ब्रिजको सामान ढुवानी भएपछि जडानको कार्य शुरू हुन्छ।
11: रातको समयमा सकेसम्म यात्रा नगर्न ढुङ्गा र पहिरोको हमेसा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागढी सड़क योजनाका प्रमुख कृष्णराज ओझा। रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो। निर्कोर भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस।
13: खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नाम हो, एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
0: हेलो, सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
15: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
14: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
15: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
14: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
15: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
16: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
15: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, एमाले सांसद पद्मकुमारी अर्यालजी, जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ। तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा, यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ, त्यसको लागि म डटेर लाग्छु भन्ने के छ? छोटेरीमा राख्न अनुरोध गर्दछु।
13: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइलाए, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ, अलि समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने हो यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब विस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
18: भोटेकोसी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ, यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ ऊ देखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा, व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
13: हामी एकदमै प्रतिबद्ध छौ, सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
18: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउ भने नीतिगत रूपमा केही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
13: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ, सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
18: त्यस्तो कानून आयो भने
13: हामी चाहिँ यसमा कुनै कुरा अब बाँकी विषय हो। कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, रात उत्तारसित त निर्देशिकाले नि काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, अहिले हामीले भनिरहेछौँ जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन, त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ, प्रधानमन्त्री कार्यालय ल्याउन पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो, अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो, होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले पनि छिटो राहत पाउँछ, होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
18: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ। प्रतिकारको लागि नीतिगत रूपमा के गर्नेवाला छ सरकारले र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ? छोटकरीमा राख्नु अनुरोध गर्दछु। मानिस
19: संविधानमा हामी उल्लेख गरेका छौँ, एन पनि छ, तर त्यो व्यावहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखी हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ, भनेपछि हामीलाई त कसैले रोकेको होइन नि त, इच्छा शक्ति कसैले भन्दैन म गर्छु होला होइन, त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ, र त्यहाँ पनि फेरि ग्याप छ, यो एउटा हामीले देखेको ग्याप छ। म त्यो बीचमा भोटेकोसीको यो बाढी आउँदा म चाइनामा थिएँ, त्यो बिचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो। अझ पछि कति हराएको थाहा छैन, किन यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले होइन भन्ने तर्क चाहिँ भोटे कोसीको विपदसँग चाहिँ मिल्दैन। यो विपद अलि फरक कुराको किसिमको थियो, तर यसले के सिकायो भने इमिडिएट यो जो भोटे कोसीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यसपटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो, होइन विपद व्यवस्थापन युनिटहरू पनि भए, त्यसले गर्दाखेरि क्षति कम भयो। त्यति क्षति कम हुँदाहुँदै पनि हामीले 21 व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 घाइते हुनुभएको छ, केही अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 भन्दा बढी विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदाहुँदै त हामीले हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा त आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि र सबै सरकारवाला निकायलाई पनि। अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसाउन लायक एरिया कहाँ कहाँ छ, त्यहाँ भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन्, र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानुन चाहिएको छ। बरु त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रतिकारको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
0: हेलो सांसदको विस्तृत रूप भोलि बिहान 6 साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G को सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ। चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बकेउता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 16 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: वडा अध्यक्ष ज्यू
1: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
8: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्माको पाप थियो कुन्नी
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852557068 9852557068
11: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
12: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
13: किन र काका
12: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
13: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
12: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
13: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
13: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
13: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
13: प्रोप्राइटर सुनु एन भीम कदाइली
12: सम्पर्क 0291404 र 9840458
14: ओहो लु नमस्कार है सर
15: ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट हो
14: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
15: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल 9865349444
16: र 029590155।
17: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
18: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।

0: सेवाको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
1: र 9843280049।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
0: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट गेट।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
7: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संसद अधिवेशन अन्त्य हुँदै गर्दा विपक्षीको निशानामा सरकार, प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव,
1: सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्, त्यो हाम्रो सुझाव पनि हो।
0: भोलिबाट अन्त्य हुन लागेको अधिवेशन समग्रमा कति प्रभावकारी रह्यो?
2: विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
0: पत्रकार हरिबहादुर थापासँगको कुराकानी र फ्लाइ दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नताबारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीड़ा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गभर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उडान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे यूएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई यूएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेत्सोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लड़िरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौड़िएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकाले र उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिश सिख अभियानकर्तालाई भारतस्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्याण्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगतै कथित आतंकवादी कसूरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृंखलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजानस्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तानस्थित राष्ट्रसंघीय मिशनले कुनार र हेलमन्ड प्रान्तमा गरिएका हवाई हमलामा कम्तीमा 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बाल बालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 जना विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई त्यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
1: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
0: आङदेम्बेले शाह नेतृत्वको सरकारको छ महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाइ थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेता छ। यो भनेको के हो भने राज्यका तीनटा अङ्ग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुईटै राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघरामा उभ्याएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसन नभए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
0: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौं।
2: सबैभन्दा जटिल प्रश्न भनेको चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेर देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ, जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
5: त्यसको कारण के देख्नुहुन्छ?
2: एउटा चाहिँ सत्तारूढ दल धेरै ठूलो भएको हुन, दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्। किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ, कतिपय बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ। एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ भर्खर नयाँ छन्। बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखियो भने सत्तारूढ दलमा प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो, त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
5: प्रतिपक्षीको भूमिका कस्तो देखियो त?
2: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू भनौँ, जस्तो पुष्पकमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
5: संसदप्रति जसरी उत्तरदायी जवाफदेही हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
2: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मुहित बढी हुनु भएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, मोहङ्गीले चर्को रूप लिँदै गएको छ, प्रेसर बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शंका कम हुन्छ, जब जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शंका आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाँकिँदै जान्छ। त्यही कारण शंका आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले संवाद नै आउनुपर्छ।
5: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
2: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पारदर्शी ढङ्गले औचित्य खुलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै होस्। भोलि त त्यो इतिहास पनि हो, प्रधानमन्त्रीले संसदको रोस्टरमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिक त उहाँले नदे प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले चुहिएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो चुहिएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको रोस्टरमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
0: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढ़ी पहिले अप्पर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण, बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढ़ीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
7: न घर हुने, न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिलो बहुत काम गर्दाखेरि कमाएर बसेको थियो, कमाई समय केही छैन। अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन। हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पीर चिन्ता छ। रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
6: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
8: बाढी आउन भन्दा पहिले त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छन्। यो रात भने धेरै साँदै त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना टेन्सन भइरहन्छ।
6: विदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
9: त्यो भए भरको अब काम गर्ने औजारहरू सबै बाढ़ीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई राहत हुन्थ्यो। काम गर्ने औजार सौजार यताउति।
6: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अविव जाने क्रममा पाइलटलाई सह पाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उडान थालेको 2 घण्टापछि 17,000 फीट तल खसेको थियो। यात्रु र चालकहरूले हमलाकारीलाई काबूमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: धारिलो हतियार प्रहार गरिएका पाइलट क्याप्टन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। युएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरयाब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: तपाईँको बिहे भयो?
1: छैन। तिमीलाई कस्तो छ?
0: पाछिकै छु।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यहीँ सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: त्यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो.
1: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
2: आज विक्रम सम्बत 2083 साल असोज 16 गते शुक्रबार आश्विन कृष्ण षष्ठी 2 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार.
3: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि. एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ.
4: गुड लाइफ डाइजेस्टेड बिस्किट.
5: निजामती विधेयक ढिलो आयो चरे हल्लायो. देवापक्षको अधिवेशनमा जानेलाई संस्थापनले कार्यवाही गर्ने. विद्युतको राष्ट्रिय प्रसारण लाइन निजी क्षेत्रले पनि प्रयोग गर्न पाउने. उचाइ कम हुँदा पुलहरूमा बढ़ी क्षति र सरकारलाई अझै पत्याएन शेयर बजारले. लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको विदेशिएका श्रमिकलाई वीर अस्पतालबाटै विशेषज्ञ सेवा शीर्षकको शुभ समाचार.
2: वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ. वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागि हो. हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने तयारी भइरहेको छ. वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो. उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन एकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो. उहाँका अनुसार विशेषज्ञ सेवा दिन नेपालको सरकारी अस्पताल, वीर अस्पताल र सम्बन्धित देशका स्थानीय सरकारी अस्पताल बीच समन्वय गरी उपचार गर्ने गरी सम्झौताको तयारी भइरहेको छ. वीर अस्पतालको टेलिमेडिसिन विभागले प्रदान गरेको प्रेस्क्रिप्सन सम्बन्धित देशका स्थानीय अस्पतालका चिकित्सकले हेरी सोही अनुसार उपचारमा समन्वय गर्ने व्यवस्था हुनेछ.
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिस, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: को अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। निजामती विधेयक ढिलो आयो जरे हल्लायो शीर्षकमा खबर छ। संघीयता कार्यान्वयनसँग जोड़िएको संघीय निजामती विधेयक संसदमा दर्ता भइसकै प्रशासनिक क्षेत्रमा ठूलो हलचल देखिएको छ। विधेयकका प्रावधान हुबहु पारित भए 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरे का 10,000 भन्दा बढ़ी कर्मचारी एकसाथ घर फर्किनेछन्। निजामती विधेयकका मुख्य 9 विशेषताहरू यस प्रकारका छन्। तहगत संरचना र 11 सेवा समूह, श्रेणीगत प्रणालीका साथै तहगत ढाँचा 4 तहसम्म, सूचना प्रविधिलाई थपेर कुल 11 सेवा समूह बनाइएको छ। त्यस्तै प्रतिस्पर्धा र पदपूर्तिको नयाँ अनुपात, जहाँ खुल्ला, आन्तरिक, अन्तर्तह र बढ़ुवा गरी 3 प्रकारको प्रतिस्पर्धा हुने व्यवस्था छ। उपसचिवमा 40% र सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धा व्यवस्था गरिएको छ। योग्यता उमेर र अस्थायी नियुक्ति, प्रवेशका लागि न्यूनतम 18 र 21 वर्ष तथा अधिकतम 35 पुरूष र 40 महिला, खुल्ला उपसचिव सहसचिवका लागि 45 वर्ष, ज्यालादारी र करार निषेध, लोकसेवाका वैकल्पिक उम्मेद्वारलाई अस्थायी नियुक्ति, उमेर हद र पदावती र अनिवार्य अवकाशमा कर्मचारीको अनिवार्य अवकाश उमेर 60 वर्ष तोकिएको छ। ऐन लागू भएको वर्ष 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पार गरेका कर्मचारीको अवकाश हुने व्यवस्था गरिएको छ। त्यस्तै चक्रीय सरूवा र निजामती सेवा बोर्डमा चक्रीय आधारमा सरूवा हुने व्यवस्था छ भने मुख्य सचिवको अध्यक्षतामा निजामती सेवा बोर्ड गठन गरिने समेत व्यवस्था गरिएको छ। नवीन कार्य सम्पादन मूल्याङ्कन प्रणाली, जसमा कास्मुमा सेवाग्राहीको प्रतिक्रिया र तल्लो तहका कर्मचारीको मूल्याङ्कन गरिने व्यवस्था छ। सहसचिव तहका अधिकारीहरूका लागि नेतृत्वको व्यवस्था समेत विधेयकमा छ। आचरण स्वार्थको द्वन्द र कुलिङ अफ पीरियड, जहाँ कर्मचारीले स्वार्थ बाजिने काम गर्न नपाउने, कुलिङ अफ पीरियड 2 वर्ष तोकिएको छ। प्रशासनिक अन्तर सम्बन्ध प्रदेश र स्थानीय तहमा गरी प्रदेशमा अधिकृत 12 तह, सहसचिव सरहसम्म र स्थानीय तहमा 11 तह भनी तोकिएको छ भने प्रदेशका प्रमुख सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत निजामती सेवाबाटै हुने व्यवस्था गरिएको छ। त्यस्तै समावेशिता, जहाँ महिलाभित्रै पनि समावेशिता हुने व्यवस्था छ। समावेशी सुविधा एक व्यक्तिले राजपत्रांकित पदमा एकपटक र राजपत्रांकितमा एकपटक मात्रै हुने व्यवस्था गरिएको छ। निजामती विधेयकका यी 9 मुख्य विशेषताहरू थिए। निजामती विधेयक ढिलो आयो जरे हल्लायो शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
3: पन्ध्रौं महाधिवेशनको संघारमा पुगेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कंग्रेस भित्रको आन्तरिक विवाद समानान्तर अभ्यासको चरणमा प्रवेश गरेको छ। गगन कुमार थापा नेतृत्वको कंग्रेसले आफ्नो कार्यतालिका अनुसार अघि बढ़िरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बिहिबारदेखि समानान्तर रूपमा वड़ा अधिवेशन शुरू गरेको छ। पार्टीभित्र दुई धार प्रष्ट रूपमा आम्ने सामने हुँदा विगतमा महत्वपूर्ण मानिएका नेताद्वय डाक्टर शेखर कोइराला र पूर्णबहादुर खड्का नेतृत्वको तेस्रो धार भने अलमलका कारण खुम्चिन पुगेको छ। आधिकारिक रूपमा गगन थापा नेतृत्वको कंग्रेसले गत असोज 3 र 4 गते नै वड़ा अधिवेशन सम्पन्न गरिसकेको छ भने यही असोज 18 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। उक्त प्रक्रियामा सहभागी नभएको देउवा पक्षले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 15 महाधिवेशन तयारी समिति गठन गरी बिहिबारबाट छुट्टै वड़ा अधिवेशन थालेको हो। अनुशासन अलमलले कमजोर बन्दै तेस्रो धार, कंग्रेसभित्रको यो ध्रुवीकरणमा सबैभन्दा बढ़ी नोक्सानी तेस्रो धारलाई भएको छ। कंग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले निर्माण गरेको भनिएको तेस्रो धार यति बेला निकै कमजोर अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। अनुशासन समितिको चेतावनी, निवर्तमान सभापति देउवाको संरक्षणमा शुरू भएको भनिएको वड़ा अधिवेशन बिहिबार रसुवा बाहेकका 76 वटै जिल्लामा प्रारम्भ भएको देउवा पक्षको दावी छ। अधिवेशन गराउने जिम्मेवारी पाउनुभएका केन्द्रीय निर्वाचन अधिकृत एकराज पोखरेलका अनुसार देशभरबाट प्राप्त रिपोर्टिङका आधारमा 3,500 भन्दा बढ़ी वडामा अहिले अधिवेशन भएको छ। उहाँले दुई दिनभित्र बाँकी वडामा पनि अधिवेशन सम्पन्न हुने जानकारी दिनुभएको छ। देशभरका कुल 6,743 वडामा अधिवेशन गर्ने देउवा पक्षको लक्ष्य छ। आफ्नो पक्षको अधिवेशनलाई उत्साहजनक बनाउन निवर्तमान सभापति देउवाले बिहिबार एक अपील समेत जारी गर्नु भएको थियो। उहाँले झण्डै 8 दशक लामो इतिहास बोकेको पार्टीका लागि यो अधिवेशन अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र विधिको शासनका लागि पार्टीले गरेको त्यागलाई थप मजबूत बनाउन नेता कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको थियो। कंग्रेसमा समानान्तर अभ्यास, देउवा पक्ष वडा अधिवेशनमा होमिदा खुम्चियो तेस्रो धार शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सरकारले निजी क्षेत्रलाई विद्युत राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्ला गरिदिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। ऊर्जा मन्त्रालय मार्फत विद्युत नियमन आयोगले बिहिबार ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सहभागितामा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर अर्थात व्हीलिङ चार्ज निर्धारण सार्वजनिक गरेको हो। सरकारले व्हीलिङ चार्ज निर्धारण गरेसँगै अब विद्युत खरिदमा प्रयोग गरिएको प्रसारण लाइनको शुल्क प्रसारण लाइन बनाउनेलाई तिर्नुपर्नेछ। विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिपालका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ। यस मापदण्ड अनुसार चालू आर्थिक वर्ष 2083-84 लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गत राष्ट्रिय विद्युत प्रसारण ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि प्रति मेगावाट मासिक 4,13,000 र अल्पकालीन खुला पहुँचका लागि प्रति किलोवाट घण्टा 57 पैसा प्रसारण शुल्क निर्धारण गरिएको बताइएको छ। अध्यक्ष धितालले आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिन यो शुल्क निर्धारण गरिएको बताएका छन्। यस व्यवस्था अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले प्रसारण तथा वितरण लाइन प्रयोग गरेर विद्युत आदान प्रदान गर्न आयोगले तोकेको मापदण्ड र दर अनुसार प्राधिकरणलाई व्हीलिङ चार्ज तिर्नुपर्नेछ। विद्युत प्रसारण ग्रिड अन्तर्गत बाहेक रेडियो र डेडिकेटेड प्रसारण संरचनाको प्रसारण शुल्क निर्धारण प्रक्रिया सम्बन्धमा आयोगले छुट्टै निर्देशिका जारी गर्ने तयारी समेत गरेको छ। विद्युत प्रसारणमा खुला पहुँच कार्यान्वयनमा आएसँगै नेपाल विद्युत प्राधिकरणको मौजूदा प्रसारण लाइन निजी क्षेत्रका प्रवर्धक तथा उपभोक्ताले शुल्क तिरेर प्रयोग गर्न पाउने भएका हुन्। निजी क्षेत्रलाई प्रसारण लाइन खुला शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा गोर्खापत्र खबर लेख्छ। असोज 8 गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढ़ी पहिरोका कारण देशभरिका पुल तथा झोलुङ्गे पुलमा गम्भीर क्षति पुग्यो। अधिकांश पुलको माथिबाट पानी बगेको देखियो। बाढ़ी पहिरोबाट हिमाली र पहाड़ी क्षेत्रका पुलमा बढ़ी क्षति पुगेको देखिन्छ। यस्तो अवस्थामा नदीको जलस्तर अनुसार पुलको उचाइ नपुगेको हो कि यो वर्ष नदीको जलसतह बढ़ेको हो, हाम्रो भूगोल र नदीको बहाव क्षेत्र अनुसार पुलको डिजाइन नमिलेको हो। त्यसैगरी यो वर्षाको बाढ़ी पहिरोबाट पुलको क्षेत्रमा पुगेको क्षतिबाट पाठ सिक्दै अब पुनर्निर्माण वा निर्माण हुने पुलको डिजाइनमा पुनर्विचार गर्नुपर्छ कि लगायतका प्रश्न खड़ा भएका छन्। सचिव इन्जिनियर तुलसी सिटौलाले भदौ 10 गतेको भोटेकोशी बाढ़ी र असोजको दोस्रो सातामा परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट पुगेको क्षतिले अधिकांश पुलको उचाइले अहिलेको चरम मौसमी अवस्थालाई धान्न पर्याप्त नभएको कुरा प्रमाणित भएको बताउँदै अब निर्माण हुने पुलको उचाइ बढ़ाउनुपर्ने बताउनुभयो। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाइ बढ़ाउनुपर्ने सुझाव दिँदै उहाँले नयाँ पुलको उचाइ कम्तीमा 5 मिटरसम्म बढ़ाउनुपर्ने निष्कर्षमा यहाँका प्राविधिक समेत पुगेको जानकारी दिनुभयो।
2: संस्थापक र कर्मचारी शेयरको लक इन असोज 2 गते खुलेसँगै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका 4 आधारभूत शेयर धनीले आफ्ना शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन दिएका छन्। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार उसका ठूला शेयर धनी हेमराज र ढकालसहित 4 जनाले कुल 28,85,747 किता शेयर आगामी 3 महिनाभित्र बिक्री गर्ने गरी 15 दिन अघि कम्पनीलाई जानकारी गराएका हुन्। लकिन खुलेको असोज दुई गतेदेखि नै आधारभूत शेयर धनीबाट शेयर बिक्रीका लागि जानकारी प्राप्त भएको कम्पनी सचिव सुधा अरियालले बताएकी छन्। उनका अनुसार लकिन खुलेकै दिन सुमित प्रधानले 3,48,686 कित्ता र मनिष ठकालले 3,37,061 कित्ता शेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएका हुन्।
3: सरकार गठन भएको छ महिना नागिसक्दा पनि शेयर बजारले गति लिन सकेको छैन। फागुन 21 निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत सहित बनेको सरकारप्रति शुरूमा लगानीकर्ताले बजारमा सुधार आउने अपेक्षा गरेका थिए, तर सरकार गठन नेता नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक निरन्तर दबावमा देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गत चैत 13 गते सरकार गठन भएको थियो। सरकार गठन हुनु अघिल्लो दिन नेप्से परिसूचक 2,950.16 बिन्दुमा थियो। त्यसको करिब 6 महिनापछि बिहिबार नेप्से 351 अंक घटेर 2,559.15 बिन्दुमा झरेको छ। नयाँ सरकार बनेपछि शेयर बजारमा उत्साह फर्किने अपेक्षा गरिए पनि नेप्से परिसूचक 6 महिनामा 351 घटेको छ। बजारमा करिब 7 अर्ब रूपियाँ बराबरको लगानी गुमेको दावी छ। बैंक 5-14 अर्ब लगानी योग्य रकम र सस्तो ब्याजदर हुँदाहुँदै लगानीकर्ताको विश्वास नफर्किँदा पुँजी बजार चलायमान हुन सकेको छैन। शेयर बजारले नपत्याएको सरकार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: नेपालमा विद्युत प्रसारण लाइन र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माणमा निजी क्षेत्रको लगानी भित्र्याउने एसियाली विकास बैंक एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सहयोग गर्ने भएको छ। प्राधिकरणले आफ्नो र निजी क्षेत्रको संयुक्त लगानीमा 3 लाख नयाँ खिम्ती ढल्केबर 400 केवी प्रसारण लाइन र मल्टीसाइट ब्याट्री इनर्जी स्टोरेज सिस्टम निर्माण गर्ने योजना बनाएको छ। यी परियोजना विकासको लागि नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग दिने सम्बन्धमा प्राधिकरण र एडीबी बीच बिहिबार एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सम्भाव्यता अध्ययन, परियोजना सम्झौताको तयारी, खरिद प्रक्रिया, बोलपत्र आह्वान तथा क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ। सम्झौतामा एडीबीको नेपाल हेर्ने क्वान्टी डाइरेक्टर अर्नाउट काउ चोइस र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। एडीबीका सदस्य राष्ट्रमा विद्युत प्रसारण सम्बन्धी सार्वजनिक निजी साझेदारी पीपीपी परियोजना र स्वतन्त्र युटिलिटी स्केल ब्याट्री ऊर्जा भण्डारण प्रणाली सम्बन्धी पीपीपी सम्बन्धी परियोजनाका लागि यो एडीबीको पहिलो कारोबार परामर्श सेवा भएको एडीबीले बताएको छ। यी परियोजना मार्फत 20 करोड़ अमेरिकी डलर भन्दा बढ़ी निजी क्षेत्रको लगानी परिचालन हुने अपेक्षा गरिएको छ।
3: प्रस्तावित संघीय निजामती सेवा विधेयकले सरकारी सेवालाई थप समावेशी बनाउने देखिएको छ। विधेयकले निजामती सेवामा हाल कायम रहेको समावेशी व्यवस्था, प्रतिशत निर्धारण र लैंगिक समानताको नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आरक्षणको सीमालाई सकेसम्म जनसंख्या अनुपातमा हुने गरी व्यवस्था विधेयकमा प्रस्ताव गरिएका छन्। सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानी 50% पदमा महिला बीचमा मात्र प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव गरिएको छ। सरकारी सेवा थप समावेशी बन्ने शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।